नमस्कार, शुभ प्रभात। मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन ईआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगा हर्जबाट पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 6 गते। तदनुसार अंग्रेजी वर्ष 2026 जून महिनाको 20 तारीक आज शनिबार। हाम्रो स्टूडियोको घड़ीमा समय यसबेला बिहानीको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन जनाउँदै आजको हाम्रो प्रथम अधिवेशन शुरू गर्न लागिरहेका छौं।

श्रोता, आजको सुविचार छ, शान्त मन नै साँचो सुखको आधार हो। जहाँ मनमा शान्ति हुन्छ त्यहाँ जीवनमा खुशी आफै फुल्छ। यसै सुविचारको साथ अब प्रस्तुत गर्दैछौ ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात।

श्रोता, भजन केवल गीत होइन, भगवानसँग जोडिने आत्मिक मार्ग हो। आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा यहाँहरूलाई सुनाइरहेका छन् भजन सम्राट अनुप जलोटाका स्वरमा रहेका केही मधुर भक्तिमय भजनहरू। श्रोता, यस भक्ति अनि श्रद्धाको बिहानीमा अब सुनौ यो अर्को भजन उही कलाकारको आवाजमा।

हजुर श्रोता, भजनको मधुर स्मृति हृदयमा लिएर भगवानको नामसँगै आफ्नो दिन शुभ र मंगलमय बनाऊ भन्दै आजलाई भने कार्यक्रम भक्ति प्रभातको निर्धारित समय यही पूरा हुँदछ।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रचार गरी सुन्नुहुनेछ संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम गोल्डन मेलोडीज। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ तपाईहरूको प्रिय कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रचार गरी सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजी भाषामा समाचार भने 8:30 आकाशवाणीको उत्तर पूर्वी केन्द्र सिलोङबाट सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार। यसरी नै 8:40 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला भने 9 बजे प्रस्तुत गर्नेछौ आजका मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली भने 10 बजे पुनः प्रस्तुत गर्नेछौ आजका मुख्य समाचार। 10:02 हामी श्रोताहरूलाई सुनाउनेछौ ताजे तराने कार्यक्रम। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ कार्यक्रम एफएम गोल्ड। श्रोता सुन्दै हुनुहुन्थ्यो अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:55 हुनै लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: मुझे मेरी बीवी से बच्चा मिला।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बियालोहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूलाई सुनाइरहेका छौ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। कार्यक्रम गोल्डन मेलोडीजमा अघिल्लो गीत लिएका छौ चलचित्र अनामिकाबाट कलाकार लता मंगेशकरको स्वरमा। सन् 1973 सालमा रघुनाथ जलानीद्वारा निर्देशित चलचित्रका निर्माता ताहिर हुसेन रहेका छन् भने यस चलचित्रमा कलाकारहरू संजीव कुमार, जया बच्चन, नरेन्द्रनाथ, अश्रानी, हेलेन, चन्द्रशेखर, राजेन्द्रनाथले मुख्य रूपमा अभिनय गरेका छन्। चलचित्रका गीतहरूमा संगीत मजरू सुल्तानपुरीको रहेको छ। श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो तेस्रो प्रस्तुति गोल्डन मेलोडीज कार्यक्रममा।

श्रोता यहाँहरूलाई सुनाइरहेका छौ सदाबहार हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। कार्यक्रममा यो अन्तिम गीत सुनाइरहेका छौ चलचित्र नहुनीबाट कलाकार आशा भोसलेको स्वरमा सन् 1973 सालमा बनिएको चलचित्र नहुनी, जसका निर्माता र निर्देशक दुवै रवि टेण्डन रहेका छन् भने कलाकारहरू संजीव कुमार, लीना चन्द्रवारकर, अशरानी, बिन्दु, मनमोहन पेन्टलले यस चलचित्रमा मुख्य रूपमा अभिनय गरेका छन् भने चलचित्रमा संगीत बर्मा मलिकको रहेको छ। त सुन्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

0: तमाशा दिखाते हैं, गिरते हैं, लड़खड़ाते हैं, शोर मचाते हैं।
1: हजुर श्रोता, यसै गीतको साथ आजलाई भने कार्यक्रम गोल्डन मेलोडीजको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 7:25 हुनै लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपालीमा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

0: Dios.
1: प्रथममा मुख्य समाचार. प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ. केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि कोल्हापुर र इचलकरंजीको भ्रमणमा हुनुहुन्छ. उहाँले महालक्ष्मी मन्दिर परिसरमा विभिन्न विकास कार्यहरूको उद्घाटन गर्नुहुनेछ. विदेश मन्त्री एस जयशंकरले देशमा पासपोर्ट सेवाहरू अब छिटो सुरक्षित र सबैको लागि सजिलै पहुँचयोग्य भएको बताउनु भएको छ. भारतीय प्रतिभूति तथा विनिमय बोर्ड सेबीले बजार दक्षता बढ़ाउन, अनुपालनलाई सहज बनाउन र नियामक ढाँचालाई सुदृढ पार्न धेरै सुधारहरूलाई मंजूरी दिएको छ र फिफा विश्वकपमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ. प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ. ओडिसामा उहाँले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको 68 जन्मदिनमा मयूरभंज जिल्लाको पहाड़पुर गाउँमा भेट्नुहुनेछ. राष्ट्रपति र प्रधानमन्त्रीले पहाड़पुरको पवित्र प्राकृतिक स्थली सन्थाली जयहेरा र हो जहेरामा प्रार्थना गर्नुहुनेछ. उहाँले कौशल केन्द्र र पहाड़पुर स्कूलको पनि भ्रमण गर्नुहुनेछ. त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीले मयूरभंज जिल्लाको रैरंगपुरमा मोहन चरण माझी सरकारको 2 वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ. कार्यक्रमको क्रममा उनीहरूले 47,000 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नेछन्. यी परियोजनाहरूमा ऊर्जा, औद्योगिक पूर्वाधार, सड़क सम्पर्क, पिउने पानी, स्वास्थ्य, शिक्षा, पर्यटन र सिंचाई समावेश छन्. पश्चिम बंगालको आफ्नो 2 दिवसीय भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बंगाल दिवस समारोहमा भाग लिनुहुनेछ. उहाँले राज्यमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ. श्री मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाको 2300 किस्ता पनि जारी गर्नुहुनेछ, जसमा 44,00,000 किसानहरूको ब्याङ्क खातामा 18,880 करोड़ रूपियाँ भन्दा अधिक राशि हस्तान्तरण गर्नुहुनेछ. उहाँले पश्चिम बंगालमा प्रमुख केन्द्रीय कृषि योजनाहरू पनि लागू गर्नुहुनेछ, जसमा प्रधानमन्त्री फसल बीमा योजना, डिजिटल कृषि अभियान अन्तर्गत एग्रिस्ट्याक र प्रधानमन्त्री जनधन कृषि योजना समावेश छन्. भोलि प्रधानमन्त्री कोलकातामा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ. योग दिवस कार्यक्रम बिहान 6:30 शुरू हुनेछ. श्री मोदीले कोलकाताको श्यामा प्रसाद मुखर्जी बन्दरगाहमा 3 स्वदेशी निर्मित नौसेना जहाजहरू आईएनएस दुनागिरी, आईएनएस संशोधक अनि आईएनएस अग्रयको शुरूआत गर्नुहुनेछ. केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि कोल्हापुर र इचलकरंजीको भ्रमणमा हुनुहुन्छ. उहाँले महालक्ष्मी मन्दिर परिसरमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ र मन्दिर क्षेत्रमा पश्चिमी महाराष्ट्र मन्दिर विकास योजना अन्तर्गत चलिरहेका विकास परियोजनाहरूको समीक्षा गर्नुहुनेछ. श्री शाहले कोल्हापुरको पुलिस परेड मैदानमा एक सार्वजनिक सभालाई सम्बोधन गर्नुहुनेछ. त्यसपछि उहाँले इचलकरंजीमा जनता सहकारी ब्याङ्कको नयाँ भवनको उद्घाटन गर्नुहुनेछ र सहकारी चिनी कारखानाको नाम परिवर्तन र विस्तारको अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ. केन्द्रीय गृहमन्त्रीले इचलकरंजीमा कल्लपन्ना औडे टेक्सटाइल पार्क मैदानमा किसानहरूको भेलालाई पनि सम्बोधन गर्नुहुनेछ. विदेश मन्त्री एस जयशंकरले देशमा पासपोर्ट सेवाहरू अब छिटो सुरक्षित र सबैका लागि सजिलै पहुँचयोग्य भएको बताउनुभएको छ. नयाँ दिल्लीमा क्षेत्रीय पासपोर्ट अधिकारीहरूको वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले पासपोर्ट सेवाहरू अब देशको दुर्गम भागहरूमा पनि पुग्दै गरेको बताउनुभयो. विदेश मन्त्रीले यो परिवर्तन डिजिटल शासनको सफलताको प्रमाण भएको बताउनुभयो. उहाँले थप भन्नुभयो, भारतको विदेश नीतिले देशलाई विश्वमित्रको रूपमा स्थापित गरेको छ. यस कारणले गर्दा भारतीय पासपोर्टलाई विश्वभर सम्मान र विश्वासको साथ हेरिन्छ.
2: हमारी विदेश नीति भारत को एक विश्व बंधु के रूप में स्थापित करती है. अंतर्राष्ट्रीय स्तर पर भारतीय पासपोर्ट को सम्मान और विश्वास के साथ देखा जाता है. हमारी जिम्मेदारी ये सुनिश्चित करना है कि इस दस्तावेज को प्राप्त करने की प्रक्रिया एक अधिकार का मामला बने, न कि एक संघर्ष का.
3: रिमेन्स अ मैटर ऑफ राइट, नॉट एज अ स्ट्रगल.
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले अस्थिर विश्वव्यापी परिवेशमा भारतले आफ्नो राष्ट्रिय हित, रणनीतिक स्वायत्तता र बहुध्रुवीयतालाई अगाडि बढ़ाउँदै भौगोलिक रूपमा विविध देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड़

गर्नुभयो। हिजो साँझ नयाँ दिल्लीमा भारत अमेरिका फोरम 2026 बोल्नुहुँदै डाक्टर जयशंकरले दुई देशले सामना गरिरहेका मुद्दाहरू र जटिलताहरूलाई सम्बोधन गर्दै विभिन्न क्षेत्रहरूमा बढ़दो भारत अमेरिका साझेदारीको बारेमा चर्चा प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो भारतको उदय हुँदै जाँदा यसको हित पनि विस्तार र विविधीकरण हुनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। वरिष्ठ नौकर शाह विवेकाग्रमा वर्ष 2026-27 को लागि वित्तीय कार्य टास्क फोर्सको उपाध्यक्षको रूपमा चयनित हुनुभएको छ। उहाँले बेलायतका गायस थम्सनको स्थान लिनुहुनेछ। अग्रवाल हाल संस्कृति मन्त्रालयका सचिव हुनुहुन्छ। उहाँले वित्तीय कार्यवाही कार्यबलमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ र धन शोधन तथा आतंकवादी वित्त पोषण रोक्न वैश्विक संस्थासित महत्वपूर्ण भूमिका निभाउनु भएको छ। 17-19 जूनसम्म बसेको कार्यदलको पूर्ण बैठकमा यस्तो निर्णय गरिएको हो। विदेश मन्त्रालयले श्री अग्रवालको चयनलाई भारतका लागि ठूलो जीत बताएको छ। मन्त्रालयले सामाजिक सञ्जाल पोस्टमा भनेको छ यो नियुक्तिले आतंकवादी वित्त पोषण र अवैध वित्तीय नेटवर्क विरूद्ध लड्ने भारतको प्रतिबद्धतालाई बलियो बनाएको छ। कार्यदलमा भारतीय शिष्टमण्डलको पूर्व प्रमुखको हैसियतले उनको अनुभवले संस्थाको क्षमता थप सुदृढ हुने मन्त्रालयले जनाएको छ। कार्यबलको पूर्ण बैठकले धन शोधन र आतंकवादी गतिविधिहरूलाई वित्त पोषण गर्ने प्रयासहरूको समीक्षा गरेको बोस्निया हर्जेगोभिनिया र इराकमा निगरानी बढ़ाउने र अल्जेरिया र नामिबियालाई टास्क फोर्सको ग्रिलिस्टबाट हटाउने निर्णय पनि गरिएको छ। सर्वोच्च अदालतले ब्याङ्कहरू सम्पत्ति पुननिर्माण कम्पनीहरू र ऋण लिने व्यक्तिहरू बीचको जालसाझमा गम्भीर चिन्ता व्यक्त गरेको छ। अदालतले खराब ऋण समाधान गर्ने विधेयमाथि पनि प्रश्न उठाएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश वी मोहन सम्मिलित पीठले ब्याङ्कहरूले करदाताहरूको पैसा ऋण दिइरहेका छन् र प्रभावकारी असुली पाएर अप्नाइएको छैन भनी बताएको छ। सार्वजनिक कोषको दुरूपयोगमा गम्भीर चिन्ता व्यक्त गर्दै अदालतले यो रकम सार्वजनिक कार्यको लागि प्रयोग गरिनुपर्ने बताएको छ। सार्वजनिक क्षेत्रका ब्याङ्कहरूबाट 1,537 करोड़ बराबरको ऋण केवल 73 करोड़ रूपियाँमा समाधान गरिएको आरोप लगाइएको याचिकामा सर्वोच्च अदालतले केन्द्र सरकार भारतीय रिजर्भ ब्याङ्क र सम्बन्धित पक्षहरूलाई सूचना जारी गरेको छ। भारतीय प्रतिभूति तथा विनियम बोर्ड सेबीले बजार दक्षता बढ़ाउन अनुपालनलाई सहज बनाउन र नियामक ढाँचालाई सुदृढ पार्न धेरै सुधारहरूलाई मंजूरी दिएको छ। हिजो मुम्बईमा भएको 214 बोर्डको बैठकमा सेबीले मृतक लगानीकर्ताहरूको शेयर कानूनी उत्तरका अधिकारी र दावीकर्तालाई हस्तान्तरण गर्ने प्रक्रियालाई सरलीकृत गर्यो ताकि तिनीहरूको हस्तान्तरणलाई सहज बनाइयोस्। यसले सानो मूल्यको दावीहरूको समाधानको लागि छिटो स्थानान्तरण प्रक्रिया लागू गर्ने निर्णय पनि गरेको छ। सड़क यातायात तथा राजमार्ग मन्त्रालयले दिल्ली एनसीआर क्षेत्रमा पुराना ट्रक र बसहरू प्रतिस्थापित गर्न महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड र एसएमएल महिन्द्रासँग सम्झौता पत्र एमओयूमा हस्ताक्षर गरेको छ। मन्त्रालयले सम्झौता अन्तर्गत मौलिक उपकरण निर्माता ओईएमले योजना अन्तर्गत खरिद गरिएका योग्य ट्रक र बसहरूको एक शोरूमको मूल्यमा 8% छुट प्रदान गर्ने बताएको छ। उत्तर प्रदेशले ब्रिक्स देशहरूसँग व्यापार प्रविधि र लगानी सम्बन्ध विस्तार गरिरहेको छ। राज्य सरकारले 2025-26 वित्तीय वर्षमा ब्रिक्स देशहरू र साझेदार देशहरूमा 5,36 करोड़ डलर भन्दा बढ़ीको निर्यात भएको रिपोर्ट गरेको छ। आगरामा ब्रिक्स एमएसएमई फोरमलाई सम्बोधन गर्दै सूक्ष्म साना तथा मझौला उद्यम मन्त्री भूपेन्द्र सिंह चौधरीले उत्तर प्रदेशले विभिन्न देशहरूमा मेसिनरी कपड़ा र छालाको सामान कर्पोरेट र बहुमूल्य पत्थरहरू निर्यात गरिरहेको बताउनुभयो। फिफा विश्वकपमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। क्यामरुन बर्गेसको आत्मघाती गोल र एलेक्स फर्नान्डोको हेडरले पहिलो हाफमा अमेरिकालाई 2-0 अग्रता दिलायो। दुई म्याचमा दुई जित सहित अमेरिका मेक्सिको पछि नकआउट चरणमा पुग्ने दोस्रो टोली बनेको छ। यो समाचार युट्युबमा एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि ओडिसा र पश्चिम बंगालको भ्रमणमा जानुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाह आजदेखि कोल्हापुर र इचलर कलन्जीको भ्रमणमा हुनुहुन्छ। उहाँले महालक्ष्मी मन्दिर परिसरमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्री एस जयशंकरले देशमा पासपोर्ट सेवाहरू अब छिटो सुरक्षित र सबैका लागि सजिलै पहुँचयोग्य भएको बताउनु भएको छ। भारतीय प्रतिभूति तथा विनिमय बोर्ड सेबीले बजार दक्षता बढ़ाउन अनुपालनलाई सहज बनाउन र नियामक ढाँचालाई सुदृढ पार्न धेरै सुधारहरूलाई मंजूरी दिएको छ र फिफा विश्वकपमा अमेरिकाले अस्ट्रेलियालाई 2-0 पराजित गर्दै नकआउट चरणमा

0: प्रवेश गरेको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो। 9 बजे मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: मिडियम वेभको 213.67 मिटर अर्थात 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टूडियोको घड़ीमा समय यस बेला बिहानीको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज पर्यो 20 तारीक जुन, आज र 20 तारीक जुनमा पनि थुप्रै घटनाहरू घटेका छन् वास्तवमा यो कार्यक्रममा, र आजकै दिन घटेका घटनाहरूबारे श्रोताहरूलाई जानकारी गराउने गर्छौं। र आज चाहिँ हाम्रो कार्यक्रमको थालनी गर्न चाहन्छौं आजको दिन पालन गरिने एउटा दिवसबारे जानकारी राख्दै। आजको दिनलाई चाहिँ वर्ल्ड रिफ्युजी डेको रूपमा पालन गरिन्छ, र यसबारे हामी छोटो जानकारी राख्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौं। हजुर श्रोता, आज विश्व शरणार्थी दिवस हो। विश्वमा बढ़दो हिंसाको कारण एक देशबाट नागरिकहरू सुरक्षा र शान्तिको लागि अर्को देशमा गएर बस्न बाध्य भइरहेका छन्। र यस्ता कैयौं देशहरू छन् जो आफ्नो देशमा यस्ता युद्धग्रस्त देशहरूबाट भागेर आएका नागरिकहरूलाई शरण दिइरहेका छन्, र ती युद्धग्रस्त देशका नागरिकहरू शरणार्थीको रूपमा जीवन जिउन बाध्य भइरहेका छन्। र तिनै शरणार्थीहरूप्रति यो भाव प्रकट गर्न कि विश्वका मानिसहरू सधैँ उनीहरूको साथ दिनेछन् भनी संयुक्त राष्ट्रद्वारा 20 जूनको दिनलाई, अर्थात आजको दिनलाई, विश्व शरणार्थी दिवसको रूपमा पालन गर्ने गरिन्छ। शरणार्थीहरूको सहायताको लागि विश्वका सरकारहरूलाई शरणार्थीहरूको हितको लागि एकजुट भई काम गर्ने सन्देश दिनको लागि संयुक्त राष्ट्र शरणार्थी एजेन्सीद्वारा जून 2016 ह्यास विथ रिफ्युजिज प्रस्तावना पारित गरेको थियो। 20 जून अर्थात विश्व शरणार्थी दिवसको अवसरमा लाखौंको संख्यामा रहेका शरणार्थीहरूको शक्ति, साहस र धैर्यप्रति सम्मान प्रकट गरिन्छ। विश्वमा रहेका शरणार्थीहरूको स्थितिमाथि नजर राख्न र तिनीहरूलाई सहयोग पुर्याउन संयुक्त राष्ट्र संघद्वारा 14 दिसम्बर 1950 युनाइटेड नेशन्स हाई कमिश्नर फर रिफ्युजिज अर्थात यूएनएचसीआर अर्थात संयुक्त राष्ट्रको शरणार्थीहरूको लागि उच्च आयुक्त, जसलाई युनाइटेड नेशन्स रिफ्युजी एजेन्सी पनि भनिन्छ, को स्थापना गरिएको छ, जसको मुख्यालय स्विजरल्याण्डको जेनेभामा अवस्थित छ। यस युनाइटेड नेशन्स हाई कमिश्नर फर रिफ्युजी अर्थात यूएनएचसीआरद्वारा जारी एक आँकड़ा अनुसार विश्वमा लगभग 2.25 करोड़ शरणार्थीहरू छन्, जसमध्ये आधी संख्या 18 वर्षभन्दा मुनिका नानीहरूको रहेको छ। केन्याको दादाब शहरमा अवस्थित छ विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर, जहाँ लगभग 2,45,000 शरणार्थीहरू छन्। यो शरणार्थी शिविर युनाइटेड नेशन्स हाई कमिश्नर फर रिफ्युजी अर्थात यूएनएचसीआरद्वारा नै चलाइन्छ। त यो थियो छोटो जानकारी आज पालन गरिने वर्ल्ड रिफ्युजी डे अर्थात विश्व शरणार्थी दिवस बारे। र यो जानकारी पछि अब एउटा गीत हामी यहाँ समक्ष राख्न चाहन्छौं।

0: हजुर श्रोता, वर्ल्ड रिफ्यूजी डे बारे जानकारी गराएपछि अब कुरा गरौं भारतको इतिहास बारे।
1: हजुर, भारतको प्रसंगमा कुरा गर्दा 1756 आजको दिन बंगालका नवाब सिराजुद्दौलाका सिपाहीहरूले झण्डै 146 जना ब्रिटिश सिपाहीहरूलाई बन्दी बनाएर एउटा सानो घरभित्र कलकत्तामा राखेका थिए र 123 जना ब्रिटिश सिपाहीहरूको सास रोकिएर गर्मीको कारण गुम्सिएर मृत्यु भएको थियो त्यो बेला, जसलाई इतिहासमा ब्ल्याक होल ट्रेजेडी पनि भनिन्छ। 1921 आजको दिन चेन्नईमा भएको बकिङहम अनि कार्नेटिक मिलमा काम गर्ने मजदूरहरूले 4 महिनाव्यापी हड़ताल शुरू गरेका थिए, किनभने श्रमिकहरूको शोचनीय अवस्था साह्रै कम्ती पारिश्रमिकै कारण यसो गरिएको थियो र यो आन्दोलनको नेतृत्व गरेका थिए कल्याण सुन्दरम मुदालियरले र सबै राष्ट्रवादीहरूले त्यो बेला श्रमिकहरूको साथ दिएका थिए। यसै गरी 1873 आजको दिन यंग मेन क्रिश्चियन एसोसिएशन इण्डियाको स्थापना कलकत्तामा भएको थियो। 1985 आजको दिन युनाइटेड स्टेटका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले सेन्ट मदर टेरेजालाई प्रेसिडेन्सियल मेडल अफ फ्रीडमले सम्मानित गरेका थिए र यो त्यो पुरस्कार हो जो सर्वोत्कृष्ट कार्यको लागि कोही एक व्यक्ति विशेषलाई प्रदान गरिन्छ। 1996 आजको दिन भारत सरकारले जेनेभामा भएको वैश्विक सम्मेलनमा सीटीबीटी अर्थात कम्प्रिहेन्सिभ टेस्ट ब्यान ट्रिटीमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। 1887 आजको दिन बम्बेको सबैभन्दा व्यस्त रेलवे स्टेशन भिक्टोरिया टर्मिनसको उद्घाटन भएको थियो। त यो थियो विगतका दिन भारतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी।
2: श्रोता, आजको दिनलाई विश्वभरिमा वर्ल्ड प्रोडक्टिभिटी डेको रूपमा पनि पालन गर्ने गरिन्छ। श्रोता, प्रोडक्टिभिटीलाई हामी उत्पादकता सृजनात्मकता बुझ्न सक्छौ। यो दिवस मनाउनु पछाडिको दुईवटा कारणहरू छ। पहिलो के हो भने श्रोता, हामी हाम्रो काम गर्दा केही सृजनात्मक ढंगले कार्य गरी आफ्नो कार्यक्षेत्रको लक्ष्य हासिल गर्ने गर्छौं, तर केही व्यक्तिहरू प्रतिभावान भएर पनि आफ्नो प्रतिभाको प्रयोग गरेका हुँदैनन् वा कति व्यक्तिहरूलाई यो पनि लाग्ने गर्छ कि उहाँले गरेको कामले आवश्यक लक्ष्य हासिल गरेको छैन, जसले गर्दा उत्पादकता वा भनौं प्रोडक्टिभिटीमा वृद्धि भएको छैन। यो सोचेर निराश छन् भने त्यस्ता व्यक्तिहरू जो आशा अनुरूप कार्य गर्नमा असफल भइरहेका छन् भने उनीहरूलाई यो दिवसले केही नयाँ सोच्ने सृजनात्मक मानसिकता विकसित गर्ने भन्ने सन्देश दिदछ। भने अर्कोतिर ती व्यक्तिहरू जसले आफ्नो सृजनात्मकताले आशा भन्दा बेसी हासिल गरेका छन् भने उनीहरूलाई यो दिवसले आफ्नो सफलताको खुशी मनाउने अवसर पनि प्रदान गर्दछ। श्रोता, यो थियो आज पालन गरिने वर्ल्ड प्रोडक्टिभिटी डे बारे छोटो जानकारी।
3: के साह्रो मख परेर के सुनेको हो मोबाइलमा?
4: रेडियो गान्तोक सुनेको नि। अहिले त यो मोबाइल एपमा पनि रेडियो गान्तोक मजाले सुन्न सकिन्छ नि। सुन्नुहोस् त।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गरिदे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: अब कुरा गरौं आजको दिन जन्म ग्रहण गर्ने केही व्यक्तिहरू बारे। 1869 आजको दिन किर्लोस्कर ग्रुपको संस्थापक लक्ष्मीराव काशीनाथ किर्लोस्करको जन्म बेलगम जिल्ला मैसूरमा भएको थियो। उनले आफ्नो इच्छाकै कारण बम्बेमा आर्ट एण्ड पेन्टिङको अध्ययन गरेका थिए र अध्ययनरत रहँदा नै उनी आंशिक रूपले कलर ब्लाइण्ड हुन पुगे। यद्यपि उनले आफ्नो पढ़ाई भने छोडेनन् र मेकानिकल ड्रइङलाई अघि बढ़ाए अनि यसै फिल्डमा उनले शिक्षक काम गर्न थाले र उनकै कड़ा मेहनत र लगनको कारण उनले एक दिन किर्लोस्कर ग्रुप एउटा कम्पनीको स्थापना गरे जसको मुख्यालय पुणे महाराष्ट्रमा अवस्थित छ र यो कम्पनीले विशेष गरेर पम्प्स कम्प्रेसर इलेक्ट्रिकल मोटर्स आदिको उत्पादन गर्ने गर्छ।
1: हजुर, शुरूआती समयमा लक्ष्मण काशीनाथ किर्लोस्करले एक साइकलको दोकान खोलेर जीवन संघर्ष प्रारम्भ गरेका थिए। जन्मकै कुरा गर्दा 1923 जयसोर पूर्वी बंगालमा जन्मेका हुन् गौर किशोर घोष। उनी एक कुशल पत्रकार तथा लेखकको रूपमा चिनिन्छ। विकासशील देशहरूमा इमान्दारीले प्रगतिवादी तथा प्रभावी लेखन गर्न सक्नु केवल कठिन मात्र नभएर डरलाग्दो पनि हो। सरकारहरू बाहेक दोस्रो यस्तो अनेकौं व्यवस्थाहरू छन् जो आफ्नो स्थानीय तथा अन्तर्राष्ट्रिय छवि बनाई राख्नको निम्ति प्रकाशन र प्रसारणमा आफ्नो अंकुश बनाई राख्न चाहन्छन्। यस्तोमा गौर किशोर घोषले आफ्नो लामो

0: संघर्षपूर्ण रचनात्मक लेखन तथा पत्रकारिताको माध्यमले आफ्नो कुरा निर्भयतापूर्वक अघि राखे, साथै नागरिकहरू तथा प्रेसको अभिव्यक्तिको स्वतन्त्रताको निम्ति जुझारू रूप देखाए। उनको मानवीय दृष्टि, उनको निर्भयता तथा दबावहरूको विरूद्ध अडिग पत्रकारिताको निम्ति उनलाई वर्ष 1981 मेगासेसे पुरस्कार प्रदान गरिएको हो। उनले पत्रकारिता जीवनको शुरूआत 1947 साप्ताहिक पत्रिकामा प्रुफ रिडरको रूपमा गरेका थिए। आज उनको पनि जन्मदिन।
1: हजुर, जन्मकै कुरा गर्दा 1952 आजकै दिन जन्मेका थिए भारतीय उपन्यासकार कवि विक्रम सेठ। उनको जन्म कलकत्तामा भएको थियो र उनले अक्सफोर्ड अनि स्ट्यानफोर्ड विश्वविद्यालयबाट साहित्य अनि अर्थशास्त्र आदिमा विभिन्न डिग्रीहरू हासिल गरेका थिए। विक्रम सेठ भारत सरकारको पद्मश्री, साहित्य अकादमी, प्रवासी भारतीय सम्मान साथै डब्ल्यूएच स्मिथ लिटरेरी अवार्ड अनि क्रसवर्ड बुक अवार्ड आदिले सम्मानित भएका थिए। उनको केही प्रसिद्ध लेखहरूको कुरा गर्दा अ स्विटेबल बोय, द गोल्डन गेट एण्ड इक्वल म्यूजिक, अ स्विटेबल गर्ल आदि लिन सक्छौं।
0: हजुर, यसैगरी द फ्रग एण्ड द नाइटिंगेललाई पनि हामी लिन सक्छौं।
1: हजुर श्रोता, जन्मदिनको कुरा गर्दा आज जन्मदिन परेको छ भारतकी दोस्रो महिला राष्ट्रपति द्रौपदी मुर्मूको। उहाँको जन्म 20 जून 1958 उडिसाको राईरंगपुर एक सन्थाली जनजातीय परिवारमा भएको थियो। उहाँले आफ्नो सम्पूर्ण शिक्षा दीक्षा उडिसामा नै रहेर ग्रहण गरिन्। उहाँ कलामा स्नातक उत्तीर्ण हुनुहुन्छ। राजनीतिमा आउनुभन्दा पहिले उहाँले उडिसा राज्य सरकारमा सिंचाई विभागमा जुनियर एसिस्टेन्ट र एउटी शिक्षिकाको रूपमा पनि कार्य गरिन्। उहाँको राजनैतिक यात्राको प्रारम्भ भयो सन् 1997 जब उहाँले राईरंगपुर नगर पञ्चायतको चुनाव एक स्वतन्त्र उम्मेद्वार भएर जितिन्। त्यसपछि उहाँले भारतीय जनता पार्टीको सदस्यता ग्रहण गरिन् र वर्ष 2000 भएको उडिसा विधानसभा चुनावमा राईरंगपुर विधानसभा सीटबाट विजयी भएर प्रथम पटक विधायक बनिन् र उडिसा राज्य सरकारमा वाणिज्य एवं यातायात मन्त्री, स्वतन्त्र प्रभार र मत्स्य एवं पशु संसाधन विकास मन्त्रीको कार्यभार सम्हालिन्। वर्ष 2007 उहाँलाई उडिसा विधानसभाको सर्वोत्कृष्ट विधायकको नीलकण्ठ सम्मानले सम्मानित गरियो। विधानसभादेखि लोकसभा पुग्ने प्रयासमा उहाँले वर्ष 2007 चुनाव लडिन् तर त्यो समय उहाँ असफल रहिन्। उहाँलाई वर्ष 2015 झारखण्ड राज्यको राज्यपाल नियुक्त गरियो। झारखण्ड राज्यको राज्यपाल हुने उहाँ प्रथम महिला थिइन्। उहाँको राजनैतिक जीवनमा सर्वोच्च पल तब आयो जब एनडीएले उहाँलाई वर्ष 2022 राष्ट्रपति पदको निम्ति उम्मेद्वार घोषित गर्यो र इतिहास रच्दै द्रौपदी मुर्मू भारतकी दोस्रो महिला राष्ट्रपति र जनजातीय पृष्ठभूमिकी प्रथम महिला राष्ट्रपति बन्नुभयो। उहाँले राजनैतिक जीवनमा जति पनि सफलता हासिल गरे तापनि उहाँको व्यक्तिगत जीवन भने केही दुःखदायी लाग्छ। श्रोता, उहाँले एक दुर्घटनामा आफ्नो श्रीमान साथै दुई छोराहरू गुमाउनु परेको थियो र अहिले एउटी छोरी उहाँसित छिन्। उहाँको जीवन साँच्चै सबैको लागि, विशेष गरी महिलाहरूको लागि एक उदाहरण रहेको छ। जनजातीय परिवारमा जन्मिएकी, हुर्किएकी कृषककी छोरी भारतीय गणराज्यको सर्वोच्च गरिमामय पदमा आसीन हुनु अत्यन्त महान कुरा हो। आज उहाँको जन्मदिन, उहाँलाई जन्मदिनमा धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ।
0: हजुर श्रोता, यी थिए आजकै दिन जन्म पर्न गएको विशिष्ट व्यक्तिहरूबारे जानकारी।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता, अब कुरा गरौं विगतमा आजकै दिन विश्वमा घटेका केही घटनाहरूबारे।
0: हजुर, 1837 विक्टोरिया ब्रिटेनको महारानी बनेकी थिइन्।
1: 1840 आजकै दिन सामुएल मोर्सले टेलिग्राफको पेटेन्ट पाएका थिए।
0: 1863 पश्चिमी वर्जिनिया अमेरिकाको 35 राज्य बनेको थियो।
1: हजुर, 1882 आजको दिन रोमानियाका तत्कालीन प्रधानमन्त्री बाराबु क्याटरगुको हत्या भएको थियो। 1877 आजको दिन अलेक्जाण्डर ग्रामबेलले विश्वमा प्रथम पल्ट व्यावसायिक टेलिफोन सेवा शुरू गरेका थिए क्यानाडाको ह्यामिल्टन ओन्टारियोमा।
0: 1976 अमेरिकी राजदूतको हत्या पश्चात लेबनानबाट अमेरिकाले सैकडौं आफ्नो नागरिकहरूलाई निकालेको थियो।
1: 1895 आजको दिन जुटल्यान्ड पेनेन्सुलामा अवस्थित किल क्यानल विश्वकै सबैभन्दा व्यस्त रहने कृत्रिम वाटरवेको औपचारिक रूपमा आजको दिन उद्घाटन भएको थियो।
0: 1991 बर्लिनलाई पुनः जर्मनीको राजधानी बनाउनको निम्ति संसदमा मतदान भएको थियो।
1: 1944 आजको दिन परीक्षणको लागि तयार पारिएको MW-18014V2 रकेट 176 किलोमिटर उचाइसम्म पुग्न सफल भएको थियो। यसैलाई नै अन्तरिक्ष यात्राको शुरूआती यात्रा मान्न सकिन्छ।
0: 1998 विश्वनाथन आनन्दले व्लादिमिर क्यामनिकलाई हराएर 5 फ्याक्फर्ट क्लासिक शतरंज टुर्नामेन्टको खिताब जितेका थिए।
1: 1956 आजको दिन भेनेजुएलाका सुपर कन्स्टलेसन एटलान्टिक ओसनमा दुर्घटनाग्रस्त भएपछि 74 जना मानिसहरू मारिएका थिए। 1960 आजको दिन माली महासंघ फ्रान्सबाट स्वतन्त्र भएको थियो र पछि यही छुटिएर माली अनि सेनेगल छुट्टा छुट्टै दुई राष्ट्र भएको हो।
0: 1999 सर्वाधिक

0: वायु प्रदूषण भएको विश्वको पाँच नगरहरूमा क्रमशः मेक्सिको सिटी, पेचिङ, संघाई, तेहरान र कलकत्ता सामेल भएको थियो।
1: 1975 आजकै दिन फिल्म ज्यूज रिलीज भएको थियो र त्यो बेला सबैभन्दा ज्यादा पैसा कमाएको थियो त्यो फिल्मले र त्यही बेलादेखि समर ब्लकबस्टर भन्ने परम्परा नै बसेको हो। 1990 आजकै दिन युरेका ग्रहिकाको पत्तो लगाएका थिए खगोलविदहरूले।
0: 2000 काहिरामा समूह 15 देशहरूको 10 शिखर सम्मेलन सम्पन्न भएको थियो।
1: 1990 आजकै दिन उत्तरी इरानको मन्जिल रुदवारमा 7.4 म्याग्निच्युडको भूकम्प आएपछि 35,000 भन्दा ज्यादा मानिसहरू मारिएका थिए अनि लाखौं घाइते भएका थिए।
0: 2001 जनरल परवेज मुशरफ पाकिस्तानको राष्ट्रपति बनेका थिए भने 2001 कुरा गर्दा ताइवानमा मिसाइल परीक्षण भएको थियो।
1: 2003 आजकै दिन सेन्ट पिटर्सबर्ग फ्लोरिडामा विकिमिडिया फाउन्डेशनको गठन भएको थियो।
0: 2002 अमेरिकी कोर्टले मानसिक बिमारीहरूलाई फाँसीको सजायमा रोक लगाएको थियो।
1: 2013 आजकै दिन चीनको दोस्रो महिला अन्तरिक्ष यात्री वाङ युपिङले अन्तरिक्षबाट भिडियो लेक्चर दिएका थिए। युपिङ सान्जौ 10 स्पेस मिशनका एक सदस्य थिइन् र यो चीनको पाँचौं अन्तरिक्ष अभियान थियो। 2015 आजकै दिनसम्मका अधिक गर्मीको कारण डिहाइड्रेशन अनि हिट स्ट्रोक भएर दक्षिणी पाकिस्तानमा 2000 भन्दा ज्यादा मानिसहरू मारिएका थिए। 2015 आजकै दिन जापानमा केही मिनट भित्रमा नै हजारौं ह्युमनोइड रोबोटहरू पेपर $1,600 गरेर बिक्री भएको सफ्ट ब्याङ्क रोबोटिक्स क्रपले बताएको थियो। यसरी नै इतिहासको कुरा गर्दा श्रोता, वर्ष 2018 आजकै दिन फिफा अनुसार मोरक्को विरूद्धको म्याचमा गोल गरेपछि 85 गोलको साथमा अल टाइम लिडिङ युरोपियन गोल स्कोरर बनेका थिए पोर्टुगलका सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो। वर्ष 2018 आजकै दिन परीक्षाको बेला विद्यार्थीहरूले चिटिङ गरेको न्यूमा अल्जेरियामा जम्मै इन्टरनेट सेवाहरू ठप्प गरिदिएका थिए। 2018 आजकै दिन हंगेरियन सरकारले एउटा विधान पारित गरेपछि कानूनी कागज पत्र नभएका जम्मै अनुप्रवेशकारीहरूलाई अपराधी ठहर गरेका थिए। यसरी नै वर्ष 2019 आजकै दिन इरान र अमेरिका बीच द्वन्द चलिरहेको बेला इरानले यूएस ड्रोन खसालिदिएका थिए।
2: श्रोता, 20 जून 2020 दिन आर्कटिक सर्कलमा पर्ने साइबेरियाको भर्खोयाङ्समा अहिलेसम्मको सबैभन्दा बेसी तापमान 38 डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। 20 जून 2020 दिन इंग्ल्याण्डको रिडिङ पार्कमा भएको आतंकी हमलामा 3 व्यक्तिहरूलाई चक्कुले हमला गरी मारिएको थियो भने 3 व्यक्तिहरू घाइते भएका थिए।
1: 2024 आजकै दिन अफ्रिकी महिलाहरूमा एन्टीभाइरल औषधि लेनाकापाभिरको ऐतिहासिक परीक्षणले 100% एचआईभीको रोकथाम गर्न सकिने कुराको पुष्टि गरिएको थियो। श्रोता, थियो देश विदेशमा विगतमा आजकै दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी।

0: अब हामीले विगत दिनदेखि श्रोताहरूलाई जानकारी गराउँदै आएका छौं प्राणायाम बारे र यो प्राणायाम बारे अघिल्लो जानकारी लिएर यहाँ हामी माझ हुनुहुन्छ योगा शिक्षक गणेश छेत्री।
1: आठवटामा भस्त्रिका, कपाल भाती, बाह्य प्राणायाम। यसै बाह्य प्राणायाम सँगै अर्को साथमा जो एउटा पेटको एक्सरसाइज त्यसलाई क्रिया भन्छ। एक्सरसाइज त्यो चाहिँ प्राणायाममा गन्ती हुँदैन, क्रियामा आउँछ, अग्निसार क्रिया भन्छ त्यसलाई। त्यसरी नै पेटमा भएको हावालाई हामी एक झट्कामा बाहिर फ्याँकिन्छ र मुद्रा आसन बनाएर बसिएको हुन्छ हामी र खालि पेटलाई हामी हल्लाउँछौ, पेटलाई मात्र भित्र बाहिर भित्र बाहिर गरेर हल्लाउँछौँ। हावा एकदम रोकेर राखेको हुन्छ, खालि पेटलाई हामी हल्लाउँछौँ। यसरी खालि पेट हल्लाउँदा हामीले बिहान पानी पिएको हुन्छौँ, गरम पानी या त कस्तो पनि पानी समय अब मौसम अनुसारको पानी पिएका हुन्छौँ। यसरी हामीले पेटलाई हल्लाउँदा हाम्रो पेटमा भएको कतिवटा कब्जियतहरू हुन्छ, राम्रोसँगले बिहान पेट सफा नहुने यी सारा बिमारीहरू कब्जियतहरूलाई चाहिँ यसरी अग्निसार क्रिया गर्नाले फाइदा पुर्याउँछ। सासलाई एक झट्कामा जसरी बाह्य प्राणायाम गर्दा हामीले सासलाई बाहिर फ्याँकेको थियौं अघि, त्यसरी नै फेरि सासलाई एकै झट्कामा बाहिर फ्याँकेर खाली पेटलाई चाहिँ हल्लाउने, बाहिर भित्र बाहिर जति सक्दो स्पीडमा हल्लाउने, स्पीडमा नसके बिस्तारी बिस्तारी घुमाउनु, भित्रभित्र पेट घुमाउनु। कतिजनाको त हल्का पेट हुनेले घुमाउन सकिन्छ, भारी पेट हुने मान्छेको त यो हल्लाउन निकै गाह्रो पर्छ, समय धेरै लाग्छ। बिस्तारी प्र्याक्टिस गर्दै गएमा पेट धेर थोर हल्लिन्छ नि। कब्जियत छ, ग्यास्ट्रिक छ, कब्जियत छ, यी सब सम्पूर्ण कुरालाई चाहिँ यसले ठिक गर्छ। कब्जियत त पुरानो पुरानो कब्जियत पनि 15-20 दिन बाह्य प्राणायाम मजाले गर्यो भने चाहिँ सबै खोलिहाल्छ, मैलाहरू सबै बिस्तारी बिस्तारी बाहिर हुन थाल्छ।

0: Have a nice day.
1: मीडियम वेब को 213.67 मीटर अर्थात 1404 किलो हर्ष में हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टूडियो को घड़ीमा समय यस बेला बिहानी को 8:40 भइसकेको छ र सधैंझै हामी उपस्थित भइसकेका छौं तपाई श्रोताहरूको प्रिय कार्यक्रम नेपाली आधुनिक गीती माला। हजुर श्रोता, आजको कार्यक्रममा हामीले लिएका छौं नेपाली आधुनिक गीतहरूको कार्यक्रममा केही लोकप्रिय सृजनाहरू प्रस्तुत र श्रोता यस विषय श्रृंखलामा हामी सुन्नेछौं चर्चित गायिका रीता गिरी तथा गायक वांगेल लामाका सुमधुर गीतहरू। श्रोता कार्यक्रममा अब यो पहिलो गीत शुरू गर्दैछौ। नेपाली आधुनिक संगीतको एउटा मन छुने प्रस्तुतिबाट प्रेम सौन्दर्य र आत्मीय अनुभूतिलाई मधुर स्वरमा व्यक्त गरिएको यो गीत धेरै संगीत प्रेमीहरूको रोजाईमा पर्न सफल भएको छ। गायिका रीता गिरीको सुमधुर स्वरमा सजिएको यो गीत हेरिरहूं जस्तो लाग्छ हजुरहरूको निम्ति प्रस्तुत छ, स्वीकार्नुहोस्।

0: श्रोताहरूले भर्खरै सुन्नुभयो यो मीठो गीत कलाकार रीता गिरीको आवाजमा। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। यो सुन्नुहोस् रोजगार सम्बन्धी एक सूचना। प्रेस सूचना ब्यूरो गान्तोकले नेपाली भाषाको लागि अस्थायी सहायक सम्पादक, जुनियर अनुवादक, अनलाइन अनुवादक, स्टेनोग्राफर तथा टाइपिस्ट पदमा समावेशीकरणको लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले आवेदन फारम तथा विस्तृत जानकारी tinyurl.com/4BFE-45XK लिंकबाट प्राप्त गर्न सक्नेछन्। आवेदन बुझाउने ठेगाना सहायक निर्देशक प्रेस सूचना ब्यूरो गान्तोक ब्लक डी ग्राउण्ड फ्लोर आकाशवाणी क्वार्टर कम्प्लेक्स आरिथाङ गान्तोक सिक्किम। आवेदन दिने अन्तिम समय सूचना प्रकाशित भएको मितिले 15 दिन भित्रसम्म बुझाउनु पर्नेछ। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतीमालामा सुनिरहनु भएको छ रीता गिरी अनि वंगेल लामाको स्वरमय गीतहरू। अब कार्यक्रमलाई निरन्तरता दिँदै प्रस्तुत गरिरहेका छौ वंगेल लामाको स्वरमा यो गीत। जीवन भनेको सुख दुःखको संगम हो, कहिले खुशीका पलहरू आउँछन् त कहिले चुनौतीका पलहरू। यिनै जीवनका यथार्थ भावनालाई समेटेर तयार पारिएको यो गीत सुनाइरहेका छौ। कलाकार वंगेल लामाको स्वरमा स्वीकार्नुहोस्।

0: एचआईभी पीड़ितलाई कहिले छिची दूर दूर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: श्रोता कार्यक्रम गीतिमालामा सुनिरहनु भएको छ नेपाली आधुनिक गीतहरूको कार्यक्रम। मनका भावनालाई गीतमा यसरी उतार्न सजिलो कहाँ हुन्छ र तर श्रोता, यस्ता धेरै गीत संगीत हामीले सुनेका छौं जसले हाम्रो यथार्थ जीवनको दुःख सुख प्रेम पीड़ालाई समेटेका हुन्छन्। त यिनै गीत संगीतको कार्यक्रम गीतिमालामा अब प्रस्तुत छ यो अर्को गीत, कलाकार रीता गिरीको स्वरमा सुन्नुहोस्।

हजुर श्रोता, रीता गिरी अनि वांगेर लामाको स्वरमा रहेको यी गीतहरू सुनिरहनु भएको थियो कार्यक्रम नेपाली आधुनिक गीत गीती मालामा। त श्रोता, यसको साथ आजलाई भने कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9 बज्न लागेको छ र अबको केही क्षणमा हामी प्रस्तुत गर्नेछौ आजका मुख्य समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणको अध्यक्षतामा आयोजित बाह्य सहायता प्राप्त परियोजना ईएपी सम्बन्धी संगोष्ठीमा सहभागिता जनाउनुभयो। उक्त कार्यक्रममा उत्तर पूर्वी तथा हिमाली राज्यहरूका मुख्यमन्त्रीहरू, भारत सरकारका वरिष्ठ अधिकारीहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कर्मचारी भविष्य निधि संगठन ईपीएफओ सिक्किमले आज देशभरका 200 स्थानमा एकसाथ आयोजित प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएम

भीबीआरवाई को राष्ट्रीय कार्यान्वयन कार्यक्रम में सहभागिता जनाएको छ। श्रम तथा रोजगार मंत्रालय द्वारा नया दिल्ली स्थित विज्ञान भवन में आयोजित राष्ट्रीय कार्यक्रम में प्रधानमंत्री नरेन्द्र मोदी ने प्रत्यक्ष लाभ हस्तांतरण डीबीटी मार्फत करीब 2400 करोड़ रूपया बराबर को प्रोत्साहन रकम वितरण गर्नुभयो। सिक्किम राज्यमा तृतीय स्तरीय स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने सरकारको निरन्तर प्रयास अन्तर्गत स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जीटी डुंगेलले डाक्टर अनिल कुमार यादवसँग भेट गरी सिक्किममा मृगौला प्रत्यारोपण सेवा स्थापना गर्ने विषयमा छलफल गर्नुभयो। भेटका क्रममा डाक्टर अनिल कुमार यादवले राज्यमा आगामी अगस्तभित्र मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धि सम्बन्धी सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। पत्र सूचना कार्यालय पीआईबी गान्तोकद्वारा हिजो गान्तोकमा 12 वर्ष विश्वासका विकासका र जनकल्याणका विषयमा एक दिने मीडिया अन्तर्क्रिया कार्यक्रम वार्ता आयोजना गरियो। कार्यक्रममा क्षेत्रीय संचारकर्मी शिक्षाविद एमआईबीका अधिकारीहरू तथा राज्यका संचार सम्बन्धी अधिकारीहरू एकै मञ्चमा भेला भई भारतमा केन्द्र सरकारको 12 वर्षे रूपान्तरणकारी शासन यात्राबारे खुला छलफल गरे। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9:02 भइसकेको छ र सधैँझै आज पनि हामी उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। हजुर श्रोता, कार्यक्रम चित्रांजलीको प्रतीक्षा गरेर बस्नुभएका हाम्रा सम्पूर्ण प्रिय श्रोतागणलाई यस कार्यक्रममा हार्दिक स्वागत अनि न्यानो अभिवादन। ताउनो श्रोता, अब ढिलाइ नगरी हामी कार्यक्रम चित्रांजलीको शुरू गरौं। यो पहिलो गीत प्रस्तुत गर्दैछौ चलचित्र मोहब्बतेबाट कलाकार उदित नारायण अनि लता मंगेशकरको आवाजमा सुन्नुहोस्।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र टक्करबाट कलाकार अभिजित अनि अल्का याग्निकको स्वरमा। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। यो सुन्नुहोस् रोजगार सम्बन्धी सूचना। प्रेस सूचना ब्यूरो गान्तोकले नेपाली भाषाको लागि अस्थायी सहायक सम्पादक, जुनियर अनुवादक, अनलाइन अनुवादक, स्टेनोग्राफर तथा टाइपिस्ट पदमा समावेशीकरणको लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले आवेदन फारम तथा विस्तृत जानकारी टाइने यू

0: url.com/4befe-45xk लिंकबाट प्राप्त गर्न सक्नेछन्। आवेदन बुझाउने ठेगाना सहायक निर्देशक प्रेस सूचना ब्यूरो पीआईबी गान्तोक ब्लक डी ग्राउण्ड फ्लोर आकाशवाणी क्वार्टर कम्प्लेक्स आरिथाङ गान्तोक सिक्किम। आवेदन दिने समय सूचना प्रकाशित भएको मितिले 15 दिन भित्रसम्म बुझाउनु पर्नेछ। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली। हजुर श्रोता, कार्यक्रममा अब यो अर्को गीत सुनाइरहेका छौं चलचित्र लक्ष्यबाट कलाकार उदित नारायण अनि अल्का याग्निकको स्वरमा स्वीकार्नुहोस्।

श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र यस बसबाट कलाकार अभिजितको स्वरमा। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रांचली। श्रोता कार्यक्रममा अब यो अर्को गीत सुनाइरहेका छौं, चलचित्र चलते चलतेबाट कलाकार अभिजित अनि अल्का याग्निकको स्वरमा। सुन्नुहोस्।

हजुर श्रोता, यसै गीतको साथ आजलाई भने कार्यक्रम चित्रांचलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

मा आयोजित बाह्य सहायता प्राप्त परियोजना ईएपी सम्बन्धी संगोष्ठीमा सहभागिता जनाउनुभयो। उक्त कार्यक्रममा उत्तर पूर्वी तथा हिमाली राज्यहरूका मुख्यमन्त्रीहरू, भारत सरकारका वरिष्ठ अधिकारीहरू तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कर्मचारी भविष्य निधि संगठन ईपीएफओ सिक्किमले आज देशभरका 200 स्थानमा एकसाथ आयोजित प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमभीबीआरवाई को राष्ट्रिय कार्यान्वयन कार्यक्रममा सहभागिता जनाएको छ। श्रम तथा रोजगार मन्त्रालयद्वारा नयाँ दिल्ली स्थित विज्ञान भवनमा आयोजित राष्ट्रिय कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी मार्फत करिब 2400 करोड़ रूपियाँ बराबरको प्रोत्साहन रकम वितरण गर्नुभयो। सिक्किम राज्यमा तृतीय स्तरीय स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने सरकारको निरन्तर प्रयास अन्तर्गत स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जीटी डुंगेलले डाक्टर अनिल कुमार यादवसँग भेट गरी सिक्किममा मृगौला प्रत्यारोपण सेवा स्थापना गर्ने विषयमा छलफल गर्नुभयो। भेटका क्रममा डाक्टर अनिल कुमार यादवले राज्यमा आगामी अगस्तभित्र मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्न आवश्यक प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धि सम्बन्धी सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो। पत्र सूचना कार्यालय पीआईबी गान्तोकद्वारा हिजो गान्तोकमा 12 वर्ष विश्वासका, विकासका र जनकल्याणका विषयमा एक दिने मीडिया अन्तर्क्रिया कार्यक्रम वार्ता आयोजना गरियो। कार्यक्रममा क्षेत्रीय संचारकर्मी, शिक्षाविद, एमआईबीका अधिकारीहरू तथा राज्यका संचार सम्बन्धी अधिकारीहरू एकै मञ्चमा भेला भई भारतमा केन्द्र सरकारको 12 वर्षे रूपान्तरणकारी शासन यात्राबारे खुला छलफल गरे। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

यो सुन्नुहोस् रोजगार सम्बन्धी सूचना। प्रेस सूचना ब्यूरो पीआईबी गान्तोकले नेपाली भाषाको लागि अस्थायी सहायक सम्पादक, जुनियर अनुवादक, अनलाइन अनुवादक, स्टेनोग्राफर तथा टाइपिस्ट पदमा समावेशीकरणको लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले आवेदन फारम तथा विस्तृत जानकारी tinyurl.com/4bfe-45xk लिंकबाट प्राप्त गर्न सक्नेछन्। आवेदन बुझाउने ठेगाना सहायक निर्देशक प्रेस सूचना ब्यूरो पीआईबी गान्तोक, ब्लक डी, ग्राउण्ड फ्लोर, आकाशवाणी क्वार्टर कम्प्लेक्स, आरिथाङ, गान्तोक, सिक्किम 737101। आवेदन दिने अन्तिम समय सूचना प्रकाशित भएको मितिले 15 दिनभित्रसम्म बुझाउनु पर्नेछ। सूचना पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता स्टुडियोको घड़ीमा बिहानीको 10 बजिसकेको छ र अब भने समय भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजेतराने। श्रोता कार्यक्रम ताजेतरानेमा यो पहिलो गीत सुनाइरहेका छौं। चलचित्र 1920 हरर अफ द हार्टबाट कलाकार जावेद अली अनि पलक मुचालको आवाजमा स्वीकार्नुहोस्।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ECINET एप अथवा भोटर

हजुर श्रोताहरूले कार्यक्रम ताजै तरानेमा भर्खरै सुन्नुभयो यो गीत चलचित्र बिन्नी एण्ड फ्यामिलीबाट कलाकार प्रतिभा सिंहको आवाजमा आकाशवाणी गान्तोकको केन्द्रबाट सुनिरहनु भएको छ नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजै तराने। आजलाई भने हामी कार्यक्रमको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत प्रस्तुत गर्दैछौ चलचित्र स्टारफिशबाट कलाकार तुलसी कुमार अनि मनन भारद्वाजको आवाजमा स्वीकार्नुहोस्।

버스 출발에서 이동하셔야 하지 हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाश

मीडियम वेब को 213.67 मीटर तदनुसार 1404 किलो हर्समा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, समय स्टुडियोको घडीअनुसार 11:40 भइसकेको छ र अबको समय हो कार्यक्रम नारी संसारको।

आज हामी श्रोताहरूलाई नारी संसार कार्यक्रम अन्तर्गत विभिन्न महिला कलाकारहरूको स्वरमा सजिएका गीतहरू सुनाउन गइरहेका छौं र कार्यक्रमलाई अघि बढ़ाउँदै विभिन्न महिला कलाकारहरूको स्वरमा सजिएको गीत सुन्ने क्रमको पहिलो गीत हामी श्रोताहरूलाई सुनाउन गइरहेका छौं कलाकार अरूणा लामाको स्वरमा र श्रोता मनोरञ्जन लिनुहोला कार्यक्रमको पहिलो कोसेलीबाट।

श्रोताहरूले भर्खर सुन्नुभयो कलाकार अरूणा लामाको स्वरमा सजिएको मिठो गीत भने कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार बबिता गजमेरको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। अहिले श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत विभिन्न महिला कलाकारहरूको स्वरमा सजिएको गीत। भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार बबिता गजमेरको स्वरमा सजिएको मिठो गीत भने कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीत यहाँलाई सुनाउन गइरहेका छौं कलाकार अरूणा लामाको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार डेजी बराइलीको स्वरमा सजिएको मिठो गीत भने कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँहरूलाई सुनाउन गइरहेका छौं कलाकार डेजी बराइलीकै स्वरमा त श्रोता मनोरञ्जन लिनुहोस् यस गीत

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। अहिले श्रोताहरूले सुनिरहनु भएको छ नारी संसार कार्यक्रम अन्तर्गत महिला कलाकारहरूको स्वरमा सजिएको गीत। भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार हीरा रसाईलीको स्वरमा सजिएको मिठो गीत भने कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार कुन्ती मुक्तानको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

भर्खरै श्रोताहरूले सुन्नुभयो कलाकार तारा देवीको स्वरमा सजिएको गीत भने कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँलाई सुनाउन गइरहेका छौं कलाकार सुशीला राईको स्वरमा. त श्रोता मनोरञ्जन लिनुहोस् कार्यक्रमको यस गीतबाट.

हस्तश्रोत कलाकार सुशीला राईको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी नारी संसार कार्यक्रम अन्तर्गत विभिन्न महिला कलाकारहरूको स्वरमा सजिएको गीत सुन्ने क्रमबाट विदा चाहन्छौ। हामी आकाशवाणी गान्तोकको मध्याह्नको प्रसारण सेवाबाट बोलिरहेका छौं।

हामी आकाशवाणी गान्तोकको मध्याह्नको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता समय स्टुडियोको घडीनुसार 12:46 भइसकेको छ र अबको समय हो लिम्बु लोकगीतको। आज हामी श्रोताहरूलाई कार्यक्रम लिम्बु लोकगीतमा कुसुहाङ लिम्बुको स्वरमा सजिएको लोकगीतहरू सुनाउन गइरहेका छौं र श्रोता मनोरञ्जन लिनुहोला कार्यक्रमका यी गीतहरूबाट।

हवस्त श्रोता, कलाकार कुसुहाङ लिम्बुको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी लिम्बु लोकगीत सुन्ने क्रमबाट विदा चाहन्छौ। केही क्षणमा हामी श्रोताहरूलाई समप्रसार गरी सुनाउनेछौ। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: प्रस्तुत है कृषि एवं किसान।
1: मीडियम वेब को 213.67 मीटर तदनुसार 1404 किलोहर्समा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंगा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता समय स्टुडियोको घडीनुसार 2:30 भइसकेको छ र अबको समय हो नेपाली आधुनिक गीतको कार्यक्रमको। श्रोताहरूलाई आज हामी नेपाली आधुनिक गीत सुन्ने क्रममा पहिलो गीत सुनाउन गइरहेका छौं कलाकार थुपदेन भुटियाको स्वरमा। मनोरञ्जन लिनुहोस् कार्यक्रमको पहिलो कोसेलीबाट।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

हवस्त श्रोता, यसै गीतको साथ मैलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई केही क्षणमा हामी सम्म प्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बंगाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गर्नुभएका छन्। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड़ रूपियाँ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो अनि प्रभावशाली नेता भन्नुभएको छ अनि केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेशन औषधिहरूको उत्पादन, बिक्री अनि वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बंगाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले सामाजिक सञ्जालमा आफ्नो सन्देशमा भन्नुभयो, यो दिन भारतको अभिन्न अंग रहने पश्चिम बंगालको संकल्प अनि आकांक्षाको प्रतीक हो। राष्ट्रपतिले साहित्य, संगीत, कला, विज्ञान, शिक्षा अनि सामाजिक सुधारको क्षेत्रमा पश्चिम बंगालको योगदानको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, यो वर्ष डाक्टर श्यामा प्रसाद मुखर्जीको 125 जन्म जयन्ती पनि हो, जसको योगदानलाई सधैँ याद गरिनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जालको एक पोस्टमा 1947 आजको दिन एक ऐतिहासिक निर्णयले भारतको एक महत्वपूर्ण भागको रूपमा पश्चिम बंगाल राज्यको गठनको लागि मार्ग प्रशस्त गरेको बताउनुभयो। उहाँले भन्नुभयो, पश्चिम बंगालले देशको सांस्कृतिक अनि राष्ट्रिय परिदृश्यमा महत्वपूर्ण स्थान ओगटेको छ। श्री राधाकृष्णनले स्वतन्त्रता आन्दोलन, शिक्षा, विज्ञान, साहित्य, संगीत, सिनेमा अनि सार्वजनिक जीवनमा राज्यको योगदानले राष्ट्रको सोचमा गहिरो प्रभाव पारेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालको एक पोस्टमा पश्चिम बंगालले साहित्य, संगीत, कला, आध्यात्मिकता, विज्ञान, व्यापार, वाणिज्य अनि सामाजिक सुधारको माध्यमबाट देशको इतिहासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। राज्यको इतिहासमा यो दिनको विशेष महत्व रहेको उहाँले बताउनुभयो। यसै दिन पश्चिम बंगाल भारतको अभिन्न अंग रहने कुरो पुष्टि भएको थियो। प्रधानमन्त्रीले यस दिशामा डाक्टर श्यामा प्रसाद मुखर्जीको अमूल्य भूमिकाको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, केन्द्र सरकारले राज्यका जनताको सपना अनि आकांक्षा पूरा गर्न पश्चिम बंगाल सरकारसँग नजिकबाट काम गर्नेछ। उहाँले राज्यको प्रगति र समृद्धिको कामना समेत गर्नुभयो। यसैबीच गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालको एउटा पोस्टमा पश्चिम बंगालले राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका खेलेको र राज्यले सांस्कृतिक, आध्यात्मिकता, शिक्षा, विज्ञान र सामाजिक सुधार जस्ता क्षेत्रहरूमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। भोलि अन्तर्राष्ट्रिय योग दिवस विश्वभरि मनाइन्दैछ। यस वर्ष 12 अन्तर्राष्ट्रिय योग दिवसको विषयवस्तु स्वास्थ्य आयुका लागि योग रहेको छ। यो विषयवस्तुले हरेक उमेरमा योगको महत्वलाई प्रकाश पार्छ। अन्तर्राष्ट्रिय योग दिवस मनाउन संस्कृति मन्त्रालयले देशभरिका 100 स्थानहरूमा विशेष कार्यक्रमहरू आयोजना गर्दैछ, जसले भारतको समृद्ध सम्पदा र योग परम्पराहरू प्रदर्शन गर्दछ। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। कार्यक्रम बिहान 7:30 सदर क्षेत्रको ग्यारिसन मैदानमा शुरू हुनेछ। राष्ट्रपति आज साँझ जबलपुर पुग्नुहुनेछ। उहाँलाई राज्यपाल मंगुभाई पटेलले विमानस्थलमा स्वागत गर्नुहुनेछ। योग कार्यक्रमपछि राष्ट्रपति मुर्मू रानी दुर्गावती विश्वविद्यालयको 36 दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। समारोहमा राज्यपाल मंगुभाई पटेल पनि उपस्थित हुनुहुनेछ। त्यसपछि राष्ट्रपतिले कुनो राष्ट्रिय निकुञ्जका क्षेत्रीय जनजातीय समुदाय, चितुवा हेरचाह गर्ने कामदार र निकुञ्जका कर्मचारीहरूसँग भेट गर्नुहुनेछ। राष्ट्रपतिको भ्रमणका क्रममा सम्बन्धित क्षेत्रका 15 किलोमिटरको दायराभित्र ड्रोनको गतिविधिमा रोक लगाइनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिशाको मयूरभंज जिल्लामा रहेको राष्ट्रपति द्रौपदी मुर्मूको पुर्ख्यौ

0: गाउँ पहाड़पुरको भ्रमण गर्नुभयो। राष्ट्रपति मुर्मू आफ्नो 68 जन्मदिन मनाउन गाउँमा हुनुहुन्छ। प्रधानमन्त्रीलाई ओडिशाका राज्यपाल डाक्टर हरिबाबु कम्भनपति र मुख्यमन्त्री मोहन चरण माझीले स्वागत गर्नुभयो। राष्ट्रपति मुर्मूसँगै प्रधानमन्त्रीले सन्थाली जहेरा, गोसाणी पीठ र हो जहेरा जस्ता पवित्र स्थलहरूमा पूजा गर्नुभयो। उहाँले गाउँको सिप विकास केन्द्र र पहाड़पुर स्कूलको पनि भ्रमण गर्नुभयो र सिप विकास केन्द्रका विद्यार्थीहरूसँग अन्तर्क्रिया समेत गर्नुभयो। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड़ रूपियाँ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री शाहले ऐतिहासिक शहर करवीरमा अवस्थित श्री अम्बाबाई मन्दिर देशभरिका भक्तहरूको आस्थाको प्रमुख केन्द्र भएको बताउनुभयो। उहाँले भन्नुभयो, यो परियोजनाले मन्दिर परिसरभित्र आधुनिक सुविधाहरू विकास गर्नेछ। यो परियोजनाले श्री अम्बाबाई मन्दिरको ऐतिहासिक, सांस्कृतिक अनि आध्यात्मिक सम्पदाको पनि संरक्षण गर्नेछ।
1: मोदी जी प्रधानमंत्री बने और अयोध्या में भव्य राम मंदिर आज अपनी भगवी ध्वजा के साथ खड़ा हो। काशी विश्वनाथ कॉरिडोर जो औरंगजेब

0: कॉरिडोर बन रहा है और अब अंबाबाई का कॉरिडोर बनाने का काम भी शुरू होगा।
1: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो र प्रभावशाली नेता भन्नुभएको छ। उहाँले भन्नुभयो श्री मोदी चीनिया राष्ट्रपति शी जिनपिङसँगै विश्वका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एक हुन्। एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभयो भारतले विगत 12 वर्षमा श्री मोदीको नेतृत्वमा बल र स्थिरता प्राप्त गरेको छ। उहाँले भारत अनि अमेरिका बीचको व्यापार सम्बन्ध राम्रो र दुई देश बीचको व्यापार जारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो प्रधानमन्त्री मोदीलाई विश्वव्यापी रूपमा सम्मान गरिन्छ र उहाँ एक बलियो नेता हुन्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा स्लोभाकियामा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। स्लोभाकिया गणराज्यका लागि भारतीय राजदूत अपूर्व श्रीवास्तवले आकाशवाणीलाई बताए अनुसार स्लोभाकियामा योग र आयुर्वेद धेरै लोकप्रिय छन्। भारतीय दूतावास र अन्य संस्थानहरूले राजधानी ब्राटिस्लावा र अन्य स्थानहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्।
2: स्लोवाक रिपब्लिक में अंतर्राष्ट्रीय योग दिवस के लिए भारतीय दूतावास का मुख्य कार्यक्रम ब्रातिस्लावा शहर में आयोजित किया जाएगा। दूतावास मशहूर ब्रातिस्लावा कैसल में भी एक योग कार्यक्रम आयोजित करेगा। स्लोवाकिया में भारत की राजदूत अपूर्वा श्रीवास्तव ने बताया कि दूतावास परिसर में हर दिन 2 योग कक्षाएं आयोजित की जा रही हैं और अब पूरे स्लोवाकिया में सैकड़ों योग प्रशिक्षण केंद्र संचालित हैं। प्रधानमंत्री नरेंद्र मोदी की हाल ही में हुई स्लोवाकिया यात्रा के दौरान आयुष मंत्रालय द्वारा हस्ताक्षरित समझौता ज्ञापन से स्लोवाकिया में योग को और मजबूत करने के रास्ते खुलने की उम्मीद है। स्मृति एस पल्लुरुथी की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेशन औषधिहरूको उत्पादन बिक्री अनि वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। सर्वोच्च अदालतद्वारा निर्देशित विज्ञ समितिको समीक्षापछि यो निर्णय गरिएको हो। समितिले यी संयोजनहरूको पर्याप्त चिकित्सा औचित्य नभएको र तिनीहरूको प्रयोगले स्वास्थ्य जोखिम निम्त्याउन सक्ने पत्ता लगाएको छ। प्रतिबन्धित औषधिहरूमा छाला रोग, दुखाई कम गर्ने, आक्षेप लगाउने औषधिहरू र केही एन्टीबायोटिकहरू समावेश छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कदम सुरक्षित प्रभावकारी अनि वैज्ञानिक रूपमा प्रमाणित औषधिहरूको मात्र उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ। मन्त्रालयले राज्य औषधि नियामकहरू र सम्बन्धित एजेन्सीहरूलाई यो प्रतिबन्ध कडाईका साथ लागू गर्ने निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा एजेन्सीले भोलि हुने नीट यूजी 2026 पुनर्परीक्षाको तयारीका लागि आज देशभरि मक ड्रिल गर्दैछ। बिहान 9 बजे शुरू भएको यो अभ्यास दिनभरि जारी रहनेछ। यस अभ्यासमा 2,50,000 भन्दा बढ़ी सुरक्षाकर्मी संलग्न छन्। यसको उद्देश्य परीक्षाको सुरक्षित, निष्पक्ष र सहज संचालन सुनिश्चित गर्नु हो। एजेन्सीका अनुसार नीट यूजी पुनर्परीक्षा भारतका 551 शहरहरू र विदेशका 14 शहरहरूमा संचालन गरिनेछ। यसमा 22,79,000 भन्दा बढ़ी उम्मेद्वारहरूले भाग लिनेछन्। परीक्षाको लागि सीसीटीभी निगरानी, आधार आधारित बायोमेट्रिक प्रमाणीकरण र परीक्षा सामग्रीको सुरक्षित परिवहन सहित विशेष सुरक्षा व्यवस्था गरिएको छ।

0: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बंगाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्य प्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड़ रूपियाँ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो अनि केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेशन औषधिहरूको उत्पादन, बिक्री र वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: यो आकाशवाणी गान्तोक हो। श्रोता, अब केही क्षण मनोरञ्जन गरौं कलाकार नारायण गोपालको स्वरमा सजिएको नेपाली आधुनिक गीत सुनेर।
2: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
3: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
2: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
3: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
2: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
3: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

हवस् त श्रोता, यसै गीतको साथमा यसलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई अब उसोका कार्यक्रम समप्रसार गरी सुनाउनेछौ। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

हवस् त श्रोता, कलाकार तारा देवीको स्वरमा सजिएको यसै गीतको साथमा अहिलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई अब उसोका कार्यक्रम समप्रसार गरी सुनाउनेछौ। त्यतिन्जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: आकाशवाणीको गान्तोक केन्द्रबाट दैनिक प्रसारण हुने ग्रामीण कार्यक्रम पर्खेर बस्नुभएका सम्पूर्ण श्रोतामा नमस्कार। श्रोता, आजको ग्रामीण कार्यक्रममा हामी महाज स्टुडियोमा आफ्ना कृषि सम्बन्धी प्रगतिशील विचार साझा गर्न उपस्थित हुनुहुन्छ कृषक श्री ठाकुर प्रसाद अधिकारी। त ठाकुरजी, आकाशवाणी गान्तोकमा तपाईँलाई स्वागत छ।
1: नमस्कार।
0: त्यसो भए शुरू गरौं तपाईँको पूर्ण परिचयबाट। है, हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न त, तपाईँ को हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ इत्यादि आफैले भनिदिनु भयो भने अझै राम्रो हुनेछ।
1: म ठाकुर प्रसाद अधिकारी, लोअर कम्बल हो मेरो घर, गान्तोक जिल्लामै पर्छ मेरो घर।
0: ए हजुर हजुर, यहाँबाट कतिको टाढो छ?
1: यहाँबाट मेरो घर निकै टाढै छ।
0: हजुर, अब सिधा चर्चा गरौं, आफ्नो गाउँठाउँ र खेतीपातीको यात्रा कसरी शुरू भयो अलिकति यो पनि बताइदिनुहोस् न त।
1: अब खेतीपातीको कुरा गर्नु हो भने धान खेतीहरू हाम्रा जिजु बराजु सबैले धान खेती गरेर ल्याउनु भएको थियो।
0: हजुर।
1: अनि त्यही कारणले मेरो घरमा बाबा आमा, हामी तीन भाइ दिदी बहिनी, तीन बहिनी हुनुहुन्छन् घरमा। उहाँहरूलाई पहिला दुःख पर्नले गर्दाखेरि मैले कृषिमा लागेर जोतखन गरेर धान खेती गर्न त्यति बेलादेखि थालेको। अहिले 14-15 वर्ष हुँदैछ ती खेती गरेको सुरु गरेको। अहिले 45 वर्ष उमेर भयो, त्यही खेती नै गरिरहेको छ।
0: खेती भनेपछि अरू व्यवसायतिर लाग्नु भएन, खेती नै तपाईँले गर्नुभयो?
1: खेती नै गरे।
0: हजुर, किन कृषि व्यवसायलाई नै तपाईँले समात्नु भयो त, अगाडि सरकारी नोकरीतिर जानु भएन त?
1: कृषिलाई समात्नुको कारण के हो भने त्यही हो, म अब कृषि नै गर्नु पर्यो, धान खेती फलाउनु पर्यो, गाई पाल्नु पर्यो, त्यही सोच राखेर अहिलेसम्म म त्यहीबाट चलिरहेको छु।
0: चलिरहेको छ, आफ्नो घर परिवार त्यहाँबाट भइरहेको छ। हजुर, भनेपछि अहिले तपाईँको मुख्य व्यवसाय के हो भन्दा?
1: गौ पालन गर्दैछु।
0: गौ पालन गर्दै हुनुहुन्छ?
1: गाई पालन गरेर, गाई त पहिल्यैदेखि हामी साना गाई पाल्थ्यौं, अहिले डायरीले गर्दाखेरि मैले 2016 चाहिँ डायरी चलाएर गाई बस्तु अलिक बढाएर ठुल्ठूला गाई पालेर त्यसको उत्पादन गरिरहेको छु।
0: हजुर, भनेपछि गाई बस्तु बाख्रा थुप्रै छन् हजुरका घरमा?
1: मेरोमा गाई बस्तु मात्रै छन्, बाख्रा चाहिँ मैले पालेको छु।
0: बाख्रा चाहिँ पाल्नु भएको छैन? ए, कस्ता खालका गाई पाल्नु भएको छ, कति दुध दिन्छन् अलिकति श्रोताहरूलाई बताइदिनुहोस् न त।
1: गाई मैले 4 माउ पालेको छु, 3 माउ होलिस्टन छन्। होलिस्टन गाई दुध धेरैको लागि मैले होलिस्टन गाई पालेँ।
0: लोकल गाउँमा पाइने गाईहरू चाहिँ?
1: त्यो गाई छैन मेरोमा, एउटा जर्सी गाई पालिरहेको छु, त्यसले दुध अलिक बाक्लो दिन्छ, त्यसमा मिसा घिउ पनि लाग्छ, त्यसमा मिसाएर राख्दाखेरि डायरीमा राम्रो फ्याट आउँछ।
0: ए हजुर हजुर हजुर। सबै के तपाईँ डायरीमा मात्रै लानुहुन्छ कि अरू बाहिरतिर पनि बेच्नुहुन्छ?
1: डायरीमा मात्रै लान्छु लानुजी।
0: दुई साँझकै तपाईँ दुध डायरीमा कि एक साँझको?
1: दुई साँझकै लानुपर्छ।
0: दुई साँझकै लानुपर्छ, नभए पुग्दैन। कति कति चाहिँ लानुहुन्छ त त्यसो भए?
1: अहिले 1500 लिटरदेखि 20 लिटरसम्म दुध जाँदैछ।
0: अलिअलि बेच्यो, अलिकति डायरीमा लग्यो, उब्रेको चाहिँ घरमा
1: आफूलाई घरमा प्रशस्त खाइयो,
0: प्रशस्त खाइयो,
1: खाइहरी लानु।
0: अनि डायरीमा बेच्नुहुन्छ, डायरीमा कतिको फाइदा हो त? डायरीमा बेच्नु र गाउँ घरतिर बेच्नुमा के फाइदा हुन्छ तपाईँलाई, कस्तो लाग्छ?
1: अनि डायरीमा त अब बेच्न त मिल्क युनियनलाई डायरीमै बेच्नु फाइदा छ हामीलाई दुध।
0: हजुर,
1: किनभने एकै ठाउँ जति भएको पनि आज 15 लिटर भयो ठिकै छ, भोलि 20 लिटर हुँदा पनि ठिकै छ, 25 लिटर हुँदा पनि ठिकै छ। अब ठिका कसैलाई दिनु पर्दाखेरि, बाहिर बेच्नु पर्दाखेरि त कम्ती बेसी गरेर हुँदैन, एकदम रेटमा पुर्याउनै पर्छ। त्यसले गर्दा हामीलाई डायरी मिल्क युनियनमा दुध दिनको लागि चाहिँ हामीलाई सरकारले 8 रुपियाँ पर लिटर 8 रुपियाँ गरेर दुध को पैसा पाइरहेको छ हामीले, त्यो हाम्रो फाइदै भइरहेको
0: छ,
1: फाइदै नै छ।
0: डायरी कतिको टाढो छ तपाईँको घरदेखि कि ती नजिकै छ त?
1: डायरी मेरो घरबाट कम्ती बाटो छ, त्यस्तो टाढो नजिकै छ एकदम।
0: अब त्यसरी गाई पालन गर्दा गर्दा हामीले त थुप्रो कुराको खाँचो पर्छ है, अब भयो मान्छे चाहियो, गर्ने मान्छे, आफ्नै घरका सबै परिवार लागेर गर्नुहुन्छ कि अरू कोही पनि राख्नु भएको छ त्यसो भए घरमा?
1: होइन, हामी घरको परिवारले नै गर्छौँ, जति सके जति घरकै परिवारले गर्छ।
0: आफूले घरकै परिवारले गर्यो भने सबै जति उत्पादन हुन्छ, जति त्यहाँबाट फाइदा हुन्छ घरकै लागि हुन्छ, त्यही राम्रो हुन्छ
1: घरकै लागि।
0: हजुर हजुर, तपाईँले यसरी कृषि कामलाई अब व्यवसायिक र अब आधुनिक रूपमा भनौँ न लाग्ने सोच चाहिँ कसरी बनाउनु भयो त यो युवा अवस्थामा?
1: मैले यो कृषि अगाडि बढाउनु पर्छ भन्ने चासो त पहिलेदेखि गरिरहेको थिएँ।
0: हजुर,
1: नानीहरू पढाउनका लागि पैसाको आवश्यकता धेरै हुन्छ मान्छेलाई,
0: हजुर धेरै हुन्छ,
1: त्यसको लागि हामी डायरी खोलौँ भनेर डायरीको हिसाब किताब गरेर हामीले डायरी ल्याएर गाउँमा ल्याएर दुध बेचेर कलेक्सन गरेर त्यही विचार धारणाले हामीले अब हाम्रो व्यवस्था चल्ने रहेछ भनेर हामीले चलाएर
0: हामी सरकारी नोकरीतिर पछाडि नलागेर यस्तो काम थाल्दा घर गाउँमा कतिको सजिलो र कतिको गाह्रो हुने रहेछ त तपाईँलाई कस्तो लाग्यो तपाईँको विचारमा चाहिँ?
1: अनि सुरुमा त अलिक गाह्रो गाह्रै भयो
0: हजुर,
1: अब घाँस काटेर हाल्ने पहिलादेखि हाम्रो बाबा आमाले घाँस काटेरै हालेर गाईलाई अगाउनुहुन्थ्यो, अब अहिले चाहिँ त्यो सिस्टम अलिक हराउँदै गयो,
0: अब आधुनिकतिर आयो,
1: आधुनिकतिर आयो, अलिक सजिलो तरिकाले गाई हामीले पाल्न
0: सक्छौँ हजुर। तपाईँको के छ त त्यस्तो आधुनिकमा तरिकाले, अब घाँस मात्रै नहालेर गाईलाई के दिनुहुन्छ त?
1: कुटी ल्याएर हामी कुटी बजारबाट कुटी लान्छौँ, अथवा घरमा पराल हुन्जेली हामी परालै काटेर कुटी बनाएर खुवाउँछौँ, नभए घाँस ल्यायो घाँस ल्याएर त्यसलाई सुकायो, हल्का सुकायो फ्याटको लागि, दुधको फ्याट अलिक बाक्लो
0: होस् भनेर
1: सुकाएर अनि त्यसलाई हामीले मिसिनमा हालेर काटेर चाहिँ

0: गाईको डुँड बनाइएका छन्,
1: आफ्नो
0: आफ्ना डुँडमा चाहिँ त्यो लगाएर भरि हालिदिएपछि उसले त्यो खाइरहन्छ,
1: पानी दिइबस्यो त्यो खान्छ,
0: पानी दियो त्यो खान्छ, त्यहाँदेखि अलिक दाना साना मिसायो, मलखुहरू मिसायो र त्यसरी नै हामी चलिरहनु
1: लाग्छ है। हजुर, खेतीपाती र गाई पालन सँगसँगै जानुपर्छ है भन्ने सोच चाहिँ कसरी मनमा कहाँबाट चाहिँ तपाईँले यो ल्याउनु भयो त?
0: होइन, गाई पालेर त्यसको मल जुन मल हुन्छ,
1: हजुर,
0: त्यो मललाई चाहिँ हामीले कहाँ प्रयोग गर्ने त, कहाँ प्रयोग गर्ने? त्यो मल हुन्छ, गहुँत हुन्छ, त्यसलाई कहाँ प्रयोग गर्ने भन्दाखेरि अब खेतीपाती त गर्नै पर्यो,
1: हजुर,
0: त्यसको लागि त
1: गर्नै पर्यो खेतीपाती त,
0: त्यो नभए त मल नाश
1: भइहाल्यो।
0: त्यसले गर्दाखेरि त्यो मललाई चाहिँ हामीले खेतमा लगाएर हालेर खेतीपाती गरेर चाहिँ त्यही पराल गाईलाई हुन्छ, त्यहीँबाट घाँस निस्किन्छ, त्यही घाँस काटेर उसैलाई हुन्छ। अब त्यो मलले गर्दाखेरि घाँस धेरै पनि आउँछ, त्यसले गर्दा हामीले खेतीपाती गर्नु जरुरत छ,
1: जरुरत छ। गाई पालन सँगसँगै हामीले खेतीपाती गर्नु पनि
0: जरुरत
1: छ, दुइटै काम पनि सँगै भइहाल्छ, राम्रो पनि भइहाल्छ। हजुर, गाईलाई धेरै दुध दिने बनाउनका लागि त अब तपाईँले भन्नुभयो है, घाँस कुँडो दाना सन्तुलन कसरी मिलाउनुहुन्छ त्यो सबै भनिहाल्नु भयो तपाईँले। अब जहिले त घाँस हुँदैन नि त हिउँदमा, हिउँदको बेलामा सुक्खा मौसममा भनौँ न, हरियो घाँसको अभाव हुँदा गाईलाई के खुवाएर चाहिँ दुध तपाईँले घट्न दिनुहुन्न?
0: गाईलाई हामी पराल काट्छौँ,
1: हजुर,
0: त्यसको साथमा हाम्रो एउटा जौ घाँस भन्ने हुन्छ, जौ घाँस छर्छौँ हामी, जौ घाँस र मकै एकै लगाएर हामी छरिदिन्छौँ धान काटेपछि मुङ्सिरमा,
1: हजुर,
0: त्यति बेला मुङ्सिरमा सुक्खा दिनुहुन्छ अनि त्यो उम्रिन्छ, त्यसमा दुई चार गरेर हामी दाल छर्छौँ,
1: हजुर,
0: दालले चाहिँ दुध बहुत बढाइदिन्छ,
1: हजुर,
0: दालको घाँसले
1: गाईको
0: दुध बढाइदिन्छ।
1: भनेपछि सुक्खा मौसममा पनि,
0: सुक्खा मौसममा पनि हामी त्यसरी
1: घटेन। अब गाई पाल्न त्यति सजिलो छैन नि त है, अब गाईलाई लाग्ने अब थुनौलो रोग त किसानको शत्रु नै त हो, होइन? त्यसरी नै अब यसबाट गाईलाई कसरी जोगाउने त, तपाईँ के गर्नुहुन्छ? त्यो थुनिलो हुँदाखेरि भयो, थुप्रो प्रकार रोगहरू लाग्छ नि गाईलाई त्यतिखेर।
0: गाईलाई थुनौलो जोगाउनको लागि चाहिँ पहिलो नम्बरमा त थलो सफा राख्नुपर्छ,
1: एकदम सफा हुनु,
0: एकदम सफा,
1: सुक्खा पनि हुनु पर्यो है,
0: सुक्खा हुनु पर्यो थलो। त्यसमा त्यो उसले जब गोबर दिन्छ, मल दिन्छ, त्यो भुइँमा खस्न भर्सक नदिकन र पनि गएर त्यसलाई फ्याँकिहाल्नुपर्छ, अनि बेला बेला दिनमा एकपल्ट, सकियो भने एकपल्ट पखाल्नु पर्यो थल्यो, यदि सकिएन भने पनि दुई दिनमा त पखाल्नै पर्छ,
1: जति सक्दो हुन्छ। गाईको बस्ने ठाउँ चाहिँ एकदम
0: सफा राख्नु पर्यो, अनि दुने बेलामा त्यसको एउटा रुमाल, नरम रुमालले सफा गरेर दुनु पर्यो,
1: हजुर,
0: धोइसकेर बाछोले, अब हाम्रो त बाछो लाउने चलन छ, बाछो लगाएर भरे बाछोले खाइसकेपछि त्यसको थुन फेरि तातो पानी एकदम ठिक्क बनाएर त्यसलाई जत्ता रुमाल केही अब नरम कपडाले त्यसको सफा गरेर ओभानो राख्नुपर्छ, अनि थुनौलो कहिले लाग्दैन।
1: हजुर, अब गाई बिमारी हुँदा अब भेटनेरी डाक्टरको सुविधा सजिलो पाइन्छ त्यहाँ?
0: सजिलो सजिलै छ।
1: हजुर, गहुँतको प्रयोग हजुरको खेतीमा कसरी भइरहेको छ त अहिले?
0: त्यहाँदेखि गहुँ चाहिँ कुनै चिज उम्रिन्छ, रोपेको चिजहरू उम्रिन्छ, सागसब्जी भयो, सागसब्जीदेखि लिएर गएर धान खेती सबै उम्रिएपछि त्यसमा हामी पानीमा फिटेर लगेर त्यो गहुँत छर्छौँ,
1: गहुँतलाई चाहिँ पानीमा फिटेर लगेर,
0: पानीमा फिटेर लगेर,
1: हजुर, त्यसले गर्दा चाहिँ त्यहाँ किराहरू लाग्छ,
0: किराहरू नलाग्नबाट
1: जोगाउँछ। हजुर, अब यसबाहेक अब हामीले गाई पालनको कुरा गर्यौं है, अब पशुपालनलाई परिपूरक कसरी बनाउन सकिन्छ?
0: गाई पालेर पनि सबैले गाई पाल्यो भने सबैलाई परिपूरकै हुन्छ,
1: हजुर,
0: गाउँमा कमसेकम पनि 100, 150, 200, 500 लिटरसम्म दुध लाँदाखेरि एउटा गाउँमा 2 लाख, 2.5 लाख, 3 लाख रुपियाँ पैसा,
1: हजुर,
0: त्यहाँबाट आइहाल्यो, त्यो पैसाले गाउँमा राम्रोसित एउटा गाउँ नि चल्छ। अब हाम्रो त गाउँ बस्तीमा के हुन्छ, मराउ हुन्छ, बिहे बटुलो हुन्छ, त्यसमा जानको लागि हामीलाई बहुतै सुविधा भइरहेको छ, सुविधा भइरहेको छ, गाईको दुधैबाट
1: हामी त्यहाँ सबै सघाउन सकिहाल्छ, दुध चाहिन्छ, धेरै दुधहरू चाहिन्छ, दुध सघाउन सक्छौँ, सागसब्जी पनि,
0: सागसब्जीहरू सघाउन सक्छौँ, कुनै पैसा रुपियाँ पनि चलाउन पाइयो भने हामी
1: त्यहाँबाट हामी चलाउन सक्छौँ। हजुर, गौपालनमा सबैभन्दा ठुलो समस्या के अनुभव गर्नुभएको छ तपाईँले त्यसो भए?
0: गौपालनमा ठुलो समस्या भनेको त्यही हो, अब पानी झरी पर्छ कोही बेला,
1: हजुर,
0: पानी झरीमा अलिकति समस्या हुन्छ
1: मान्छेलाई,
0: अनि त्यहाँदेखि दुख बिमार हुँदाखेरि अलिकति समस्या हुन्छ, अरू बेला त एकदम ठिकै छ, अरू बेला त हामी अब सन्चो सुविस्तै हुँदा त अझै दुई चार माउ थपेर पाल्न पाए पनि हुन्थ्यो भने जस्तो हामीलाई अनुभव लाग्छ
1: है। अब त्यहाँबाट तपाईँलाई के छ त, स्थानीय पञ्चायत विभाग र राज्य सरकारको के सहायता?
0: अनि पञ्चायतबाट पनि

0: गाउँमा चल्ती धान भनेको नाम्फोके छ,
1: नाम्फोके
0: मसिनो अट्टे पहिलादेखिका पहिला हजुरबाहरूले रोप्दै आएका धान त्यही चलिरहेको छ,
1: त्यही चलिरहेको छ, त्यही फल्छ, त्यही मिठो हुन्छ, पानी हामीलाई त्यसमै परेको छ,
0: त्यसमै परिरहेको छ।
1: हजुर, धानको बिउ राख्ने बेलादेखि नै के कुरामा ध्यान दिनुपर्ने, अलिकति अब जसले ब्याडमै रोग नलागोस्, धान खेतीमा सबैभन्दा ठुलो समस्या के हो त तपाईँलाई कस्तो लाग्छ?
0: धान खेतीमा समस्या भनेको एउटा राते लाग्छ, राँके लाग्छ, त्यो एउटा ठुलो समस्या हो।
1: हजुर,
0: अनि अर्को समस्या भनेको त्यो फुर्के लाग्छ, एउटा
1: फुर्के, हजुर, गाउँ बस्तीमा त्यो
0: फुर्के लाग्छ, सेतो हुन्छ, हो यो समस्या छ। यो समस्यालाई जोगाउनको लागि चाहिँ बेलैदेखि गाउँ छौँ बस्तीको के छ,
1: के
0: गर्दा हुन्छ, हामी त्यही गरेर त्यसलाई अलिकति सुधारमा ल्याउने कोसिसमा गर्छौँ। अब त्यति गर्दा पनि नभएको खण्डमा हामी एग्रिकल्चर कता कता सहयोग मागेर त्यसलाई दबाई पानी गरेर
1: भनेपछि धान पनि रोप्नुहुन्छ है? धान तपाईँले खेतमा रोपेको धान चाहिँ तपाईँले घरका लागि मात्रै, आफूलाई आफ्नै लागि मात्रै हुन्छ कि अथवा यसो बाहिरतिर पनि बेचबिखन गर्नुहुन्छ त्यसलाई?
0: होइन, त्यो अब हाम्रो कम्ती कम्ती छ खेती, त्यसले गर्दाखेरि खेतीले हामीलाई घरमा खाना चाहिँ धान पुगिरहेको छ।
1: हजुर हजुर,
0: अब त्यो जुन पराल हुन्छ नि, पराल गाईलाई सुविधा भयो त्यही कारणले गर्दा पनि हामीले धान चाहिँ रोप्ने जरुरत
1: पर्यो, छोड्नु चाहिँ भएन,
0: जरुरत पर्यो।
1: अब एक सिजनमा धान खेतीबाट मात्रै खर्च कटाएर कति जति आमदामी निस्किन्छ होला त त्यसो भए? त्यसलाई अब हामीले रोप्नुदेखि लिएर, फर्स्टमा त रोप्नुभन्दा पहिला त हामीले मकै निकाल्नु पर्यो, त्यहाँबाट आली काट्नु पर्यो, त्यहाँबाट जोत्नु पर्यो, थुप्रो हुन्छ नि त धान रोप्नुभन्दा अगाडिका कामहरू पनि, अब त्यसमा त पुरा खर्च भएको हुन्छ।
0: खर्च भनेको त्यो हामीले अब जुन धान त निकालेर हामी खाइहाल्छौँ,
1: घरमै
0: हामीलाई ठिक्क हुन्छ, अब त्यो हामीले फाल्टु बेचेको छैन, त्यसले गर्दाखेरि हामीलाई फाइदा, जुन फाइदा भनेको त्यही परालबाट
1: घाँस
0: परालबाट भयो। अब परालै धेरै हुँदा पनि हामीले कुटी ल्याउनु परेन,
1: हजुर,
0: त्यो पनि बाँचेकै
1: बाँचिहाल्यो,
0: त्यसले गर्दाखेरि कुटी ल्याउनु नपर्दा पनि धेरै फाइदा हुन्छ, त्यो पराल चाहिँ हाम्रो लागि फाइदै हो।
1: भनेपछि तपाईँले धान खेतीबाट पनि आफ्नो आमदामी राम्रै छ,
0: राम्रै छ,
1: अब धान बेचेरै पैसा कमाउनु भन्दा यता घाँस परालहरूले गर्दाखेरि
0: फाइदै छ
1: तपाईँलाई। अब डेरी र धान खेती बाहेक तपाईँ सब्जी खेती पनि त गर्नुहुन्छ?
0: सब्जी खेती गर्छौँ।
1: कस्तो खालको सब्जी खेती गराउनुहुन्छ त तपाईँले?
0: अब सिजन अनुसारको खेती हुन्छ हाम्रोमा, सागको सिजनमा साग हुन्छ, अनि भिन्डी हुन्छ, टमाटर, यस्ता इत्यादि, अब सिमीहरू, अहिले फिलहाल भन्नु भने लौका,
1: काँक्रा,
0: फर्सी, हो यस्तो इस्कुस
1: जति फलिरहेको छ,
0: जति फलिरहेको छ, हो यस्तो हामीलाई खान चाहिँ भइरहेको छ। अब बेच्नको लागि चाहिँ अलिक छिपिनुपर्छ, त्यसले गर्दाखेरि अलिक त्यो पनि बेच्छौँ हामी।
1: हजुर, बेच्नको लागि चाहिँ तपाईँले के सिन्तामै अलिक टाढो पर्यो कि ती नजिक नै बेच्दा बिक्री हुन्छ सब्जीहरू?
0: होइन, सब्जीहरू बिक्री पनि हुन्छ,
1: बिक्री हुन्छ,
0: नभए अब बिक्री अलिक धेरै भयो भने बजार पठाइदिन्छौँ हामी।
1: हजुर, बजार पठाउनुहुन्छ, बजार भनेको
0: सिङतामै नजिक पर्छ।
1: अब मकै त सुक्न लागे गाउँ यो बेलामा है, अब औलमा त मकै सुक्छ नै सुक्छ, अहिले आली अचिलाको बेला पनि त होइन र?
0: हुँदैछ,
1: हुँदैछ, अब तपाईँले सुरु गर्नु भएको छ कि?
0: अब हाम्रोतिर चाहिँ औल पर्नले गर्दाखेरि भर्खर आली अचिला हुने टाइम हुँदैछ।
1: अब जैविक तरिकाले मात्रै तरकारीको यो उत्पादन लिन सम्भव छ तपाईँलाई कस्तो लाग्छ? त्यसो भए सबै अर्ग्यानिकै हुनुपर्छ भन्ने छ नि त अहिले त है?
0: अनि भर्सक चाहिँ मेरो लागि चाहिँ अब अर्ग्यानिकै गर्नुपर्छ हामीले।
1: हजुर,
0: गाई पालेर गाईको मल हालेर गहुँत हालेर अर्ग्यानिकै बनाउनुपर्छ, म चाहिँ यही भन्छु सबै कृषकहरूलाई।
1: सबै कृषकहरू तपाईँको त्यही छ?
0: हजुर।
1: अनि अब कोही बेला सागसब्जी रोप्दाखेरि लाई लाग्छन्, कमिलाहरू लाग्छन्, तपाईँले कसरी यसलाई चाहिँ नलाग्नबाट जोगाउनुहुन्छ? अब नलागोस् भनेर चाहिँ कसरी के लगाएर चाहिँ लाग्न दिनुहुन्न?
0: अब भर्सक चाहिँ हामी अर्ग्यानिकतिरै जान्छौँ यस विषयमा। अब यो तितेपाती भयो, तितो चिजहरू, निमपत्ती, तितेपाती, यस्ता तिता चिजहरू कुटेर त्यसलाई पानी बनाएर त्यो पानी लगेर हामी त्यो सागसब्जीमा छरेर भर्सक चाहिँ जोगाउन खोज्छौँ। अब त्यसबाट पनि नभएको खण्डमा चाहिँ अनि त्यसमा चाहिँ हामी एग्रिकल्चरतिर कता कता सल्लाह गरेर कुन दबाई प्रयोग गर्दा ठिक हुन्छ।
1: ए हजुर, एकदमै राम्रो है। अब सिक्किम त पूर्ण जैविक राज्य हो नि त है, यसमा हजुरलाई कृषि विभागबाट कतिको सहयोग वा तालिम मिलेको छ त अहिलेसम्म?
0: कृषि विभागबाट सहयोग त मिलिरहेको छ,
1: तालिम
0: त त्यति गरेको छैन, कोही बेला गइन्छ, सुनिन्छ, त्यही किसिमले हामी काम गर्दैछौँ
1: है।
0: अब त्यो त्यस्तो तालिमै गरेर
1: ट्रेनिङ
0: गरेर
1: आफ्नै
0: तरिकाले गरिरहेको छौँ।
1: अब यस्तो छ, नयाँ युवाहरूले तरकारी खेती सुरु गर्न चाहे भने सुरुमा कुन तरिका बाट चाहिँ हात हाल्दा

0: घाटा लाग्दैन त त्यसो भए?
1: अब नयाँ युवाहरूलाई म यही सल्लाह दिन्छु, अब खन्नु जोत्नु र जुन चिज उसको हुँदैछ पहिलादेखि,
0: हजुर हजुर,
1: हल्का जुन हुँदैथ्यो केही न केही त भएको हुन्छ,
0: हजुर,
1: कुनले फाइदा गरेको फलेको छ त्यो सब्जी लगाएर पहिला त्यसलाई ट्राई गरेर त्यो लगाइसकेर अनि अर्को कम्ती कम्ती गर्दै कुन हुँदो रहेछ भन्ने कुरा लगाएर त्यहाँदेखि हुने कुरालाई धेरै रोप्ने,
0: धेरै रोप्नु पर्यो, त्यसलाई फाइदा भएपछि मात्रै त हामीले अरू लगाउन सकिन्छ है।
1: अनि कृषकहरूलाई म यही भन्छु, जस्तो अब डायरीमा दुध लगिन्छ,
0: हजुर,
1: डायरीमा दुध लगेपछि 1000 बेचिन्छ नि दुध,
0: हजुर,
1: जुन 1000 दुध बेचिन्छ भने आफूले 700 मात्रै पक्रिनु पर्छ,
0: हजुर,
1: 300 चाहिँ हाम्रो फाल्टै जग्गामा एक ठाउँ
0: जम्मा
1: गर्नुपर्छ, किन त्यो जम्मा गर्दा चाहिँ के हुन्छ भन्दाखेरि जब गाई थाक्छ त्यो टाइममा त्यो चारो दिनको लागि त्यो पैसाले काम चलाउनु पर्छ। अनि अर्को कुरा के छ, गाई बिमार हुन्छ, बिमार भएको तत्काल पैसा हुँदैन मान्छेसँग, कृषकसँग तत्काल हुन सक्दैन,
0: हुँदैन
1: त्यो पैसा, त्यो राखेको पैसा जुन छ त्यसलाई डक्टर ल्याउने, देखाउने, दबाई किन्ने हो, यो गरेर चाहिँ यही सल्लाह दिन्छु म, यसलाई चाहिँ अघि बढाउनु पर्छ
0: भनेपछि जति आमदानी हुन्छ त्यसलाई अलिकति चाहिँ फाल्टै राखेर जोगाएर राख्नु पर्यो। अब यस्तै अरू गाउँका सबै कृषक दाजुभाइहरूले यस्तै सोच्नु भयो भने धेरै राम्रो हुने थियो है।
1: यो सोच्नु एकदमै जरुरी छ,
0: जरुरी
1: छ, किनभने यो चाहिँ अब एउटा गरिबले बिचरा कति दुःख गरेर लोन काटेर पनि ल्याएको हुनसक्छ,
0: त्यसो गर्नुहुन्छ। अब गोठको मल सोझै खेतमा हाल्नु र कुहिएर हाल्नुमा के फरक लाग्छ तपाईँलाई, कस्तो खालको छ त्यो चाहिँ, के गर्नुहुन्छ?
1: त्यो चाहिँ हामी जुन गाईको कुहिएर मल हाल्नु चाहिँ हामी फुलहरू जुन अब फुल भयो, साग सब्जी भयो, यस्तामा चाहिँ हामी कुहिएर मल हालेको बडा राम्रो हुन्छ।
0: हजुर, भनेपछि अब वर्षौंदेखि एउटै खेतमा खेती गर्दा माटोको शक्ति पनि त घट्छ भन्छन् होइन, अब यस्तो समस्यालाई चाहिँ कसरी अब सुधार्नु पर्ने?
1: यसमा त अब हामी टाइम टाइममा बेग्ला बेग्लै खेती हुन्छ हाम्रो,
0: हजुर,
1: एउटाले माटो बिगार्छ
0: फेरि
1: अर्को लगायो भने अर्कोले सपार्छ
0: होइन,
1: यस्तै यस्तै भएरै चलिरहेको छ। अहिले चाहिँ त्यस्तो बिग्रेको माटो त छैन,
0: केही पनि छैन त्यस्तो है,
1: अर्ग्यानिकले त्यस्तो बिगार्छ जस्तो त लाग्दैन अहिलेसम्म चाहिँ मलाई, मेरो अनुभवमा चाहिँ।
0: हजुर, अब तपाईँले भन्नुभयो नि जस्तै अब जैविक विषादीहरू जस्तै निमको झोल, निमपत्तीको झोल, अब गहुँ तितेपाती मिश्रण घरैमा बनाउने सजिलो विधि हाम्रो श्रोतालाई भनिदिनुहोस् न त, अब कसरी बनाउने त अघि त भन्नुभयो तपाईँले, तर अझै सजिलो गरी भनिदिनु भयो भने श्रोताहरूले पनि सायद त्यसैलाई अप्नाउनु हुन्थ्यो होला अगाडि।
1: होइन, त्यो टिपेर ल्याउने,
0: हजुर,
1: जति भेला पारेर ल्याउने त्यसलाई चाहिँ अब हल्का सुकाउने, अनि त्यसमा अब मिक्सर पनि हुन्छ,
0: हजुर,
1: त्यसमा पिस्ता पनि भयो, नभए हाम्रो अब अर्ग्यानिक पहिलादेखि चलिआएको ढुङ्गा लोरो सिलौटो भन्ने एउटा चलन छ, त्यो हाम्रो गाउँ बस्तीमा प्रत्येक सबैकामा छ, त्यसले गर्दा त्यसबाट पनि हामीले त्यो गर्न सकिन्छ
0: एकदमै राम्रो। यति ठुलो कृषि व्यवसाय चलाउनु भएको छ तपाईँले, यसको दैनिक खर्च र आमदामीको हिसाब किताब अब लेखाजोखा चाहिँ कसरी राख्नु भएको छ तपाईँले?
1: त्यसमा चाहिँ अब लेखाजोखा राख्नुको कारण चाहिँ हाम्रो जुन छ अब पैसा जति आउँछ महिनामा कति पैसा आउँछ,
0: हजुर,
1: त्यसमा कति खान्छ गाईले,
0: गाईले कति खान्छ
1: अनि कति खान्छ के गर्छ भन्ने कुरा हामी त्यो हिसाब त भइहाल्छ,
0: हिसाब किताब अब खातामा लेखेर बनाउनु भएको छ
1: होइन, त्यो आफै एउटा अन्दाजले पनि थाहा हुन्छ र पनि खातामा लेख्दा अझै राम्रो, किनभने एक माउ गाई पाल्दा कसैलाई फाइदा हुँदैन, एक माउले त फाइदा हुने कुरै आएन, एक माउ भनेको उसैलाई ठिक हुन्छ, घरमा खाँदा सकियो, अब त्यसले गर्दाखेरि हामीले कमसेकम 4 उँभो गाई पाल्नु, अनि एक साँझको खाएर अरू साँझको त गाईको दुध लान पाइयो, अनि दुईटा गाई एउटा गाईले अर्को फाल्टु एउटा गाईले उसले ती सबैलाई खान पुर्याउँछ,
0: सबैलाई खाना
1: पुर्याउँछ, अरू त सबै बाँच्यो, हिसाब त त्यतैबाट निस्कियो,
0: हजुर। अब खेतीपातीमा कहिले काहीँ अब असिना पानी खडेरी है यस्तो अब प्राकृतिक प्रकोपले गर्दा धेरै नोक्सानी गर्छै गर्छ, यसको भरपाई चाहिँ कसरी गर्नुहुन्छ? सरकारले पनि अब सघाउने त्यस्तो केही पनि छ?
1: सरकारले पनि सघाउँछ, तर अब त्यसको भरपाई गर्नको लागिलाई अब मान्छे जुन अब कृषकले त जोगाएर राख्ने छँदैछ, अघि तपाईँलाई जुन भने नि मैले, दिनमा कमसे कम पनि 1000 इन्कम हुँदैछ भने त्यसलाई 300-400 काटेर अलग्गै राख्नुपर्छ कृषकले, यो चाहिँ गर्ने जरुरतै हो, गर्नै पर्यो। अनि त्यहाँदेखि मैले यही कारणले गर्दाखेरि आज डायरीबाट मैले त्यसरी काटेर राखेको पैसाले गाउँको सुविधा

0: होस् भनेर
1: हजुर
0: त्यो पैसा मेरो करिब 1 लाख रुपियाँ जस्तो भएको थियो।
1: हजुर
0: त्यो 1 लाख रुपियाँले मैले गाउँमा एउटा सबैलाई सुविधा होस् भनेर गाईको दाना पानी सबै मिलाएर त्यही पैसाले ल्याएर मैले सबैलाई चलाइरहेको छु।
1: एकदमै राम्रो राम्रो सुरु गर्नुभयो है।
0: उनीहरूले महिनावारी दिन्छन् मलाई, तर त्यति बेरसम्मका लागि ठेल्नको लागि मैले त्यो पैसाले गरिरहेको छु।
1: भनेपछि सानो एउटा के दोकानहरू खोल्नु भएको छ त्यही दाना पानीको?
0: दाना पानी के गाईकै लागि,
1: गाईकै लागि
0: मात्रै छ।
1: एकदमै राम्रो कुरा गर्नुभएछ।
0: बाटो बन्द हुन्छ, के हुन्छ, कहिले के हुन्छ, गाईले खाना पाउँदैन, गाउँमा धेरैवटा गाई छन्, त्यसले गर्दा त्यसको लागि चाहिँ मैले त्यो दाना पानीको व्यवस्था चाहिँ मैले मेरो घरमा कोठामा राखिदिएको छु। उहाँहरूलाई चाहिएपछि लानुहुन्छ,
1: तपाईँकैबाट लानुहुन्छ
0: उहाँहरूले।
1: तपाईँले के यस्तो अब गाई त त्यत्रो पाल्नु, हरिसिनहरू गाई पाल्नु भएको छ है, के यसको अब बिमारहरू पनि गर्नुभएको छ, इन्सुरेन्स गर्नुभएको छ त्यस्तो? त्यो गाईको ठुल्ठुलो गाईको त अब एकदम बेसी खर्च हुन्छ, कोही बेला के हुन सक्छ?
0: इन्सुरेन्स त पहिला गरेको थिएँ
1: हजुर,
0: अब अहिले त्यो वर्षै पछि गर्नुपर्ने इन्सुरेन्स हो।
1: तपाईँलाई कस्तो लाग्छ, के जरुरत छ यो इन्सुरेन्स गर्नु?
0: जरुरत त जरुरतै छ, इन्सुरेन्स सबैले गर्दा राम्रो हो।
1: अब गाउँघरका युवाहरू खालि रोजगारीपट्टि लाग्छन्, रोजगारीका लागि सहर पस्ने वा विदेश जाने लहर छ नि त अहिले, सबैको त्यस्तै त छ है। उनीहरूलाई आफ्नो माटोमा सुन फलाउन सकिन्छ भनेर कसरी बुझाउने, तपाईँ के भन्नुहुन्छ उहाँलाई?
0: जुन बाहिर जान्छन् मान्छेहरू, विदेश जाने के गर्ने, बाहिर देशमा जाने, कमाउने, ल्याउने, त्यो पैसा
1: नगर्ने, दुःख नगर्ने,
0: तर दुःख चाहिँ जुन हो, जहाँ जान्छ मान्छे, जुन सोचमा जान्छ उसलाई त्यही दुःख हुन्छ। तर त्यो आफ्नो घरमा जति काम गर्छ नि,
1: आफ्नो खुसीले गर्छ,
0: कसैको अन्डरमा काम गर्नु पर्दैन, आफ्नो विचारले गर्छ,
1: डराएर
0: गर्नु परेन, आफ्नो हिसाबले काम जति गर्छ उसको खुसीले गर्छ नि
1: हजुर।
0: अनि आफ्नै जमिनमा, आफ्नै गोठमा गाई बस्तु बिहान बेलुकै पैसा दिन्छ गाईले, त्यो त विदेश अर्काको देशमा गर्न त मिल्दैन भन्दाखेरि, युवाहरूलाई चाहिँ म भन्छु आफ्नै गाउँमा केही गरी खानु, त्यो अब गाई पाल्नु या कमाई गर्नु, कुनपट्टि हुन्छ,
1: कतापट्टि गर्न आफ्नो
0: इच्छा लाग्छ त्यहीपट्टि गरिदिनु भन्छु म।
1: भनेपछि हामीले अब नोकरीको दौड़मा है, यसो सहर पस्यो भने अब एक दुई ठाउँमा गयो पैसा आइहाल्छ, घरमा जस्तो गर्मीमा त्यो खन्नु पर्दैन, मल बोक्नु परेन, ढुङ्गा बोक्नु पर्दैन, त्यस्तो सोच हिँडेका हुन्छन् अहिलेका युवा भाइ बहिनीहरू सबैजना है। त त्यस्तो नसोचेर चाहिँ हामीले आफ्नो खेतबारीमा उब्जाउनु, अन्न उब्जाउनु, त्यहीँ खानु, बेच्नु, ओर्नु, आफ्नो खुसीले गर्नु, त्यो राम्रो हो नि त होइन? तपाईँलाई त्यस्तो लाग्छ भन्नुको मतलब तपाईँ युवालाई पनि त्यस्तै सन्देश
0: हजुर।
1: अब एउटा प्रगतिशील किसान हुनका लागि केवल मेहनत मात्रै काफी छ कि नयाँ प्रविधि र बजारको ज्ञान पनि चाहिन्छ, कस्तो लाग्छ तपाईँलाई?
0: होइन, आफ्नो सबै मिल्नुपर्छ। कुन तरिकाले कुन काम गर्दाखेरि आफूलाई फाइदा हुन्छ, कृषकलाई पनि त्यही हो, कुन खेती गर्दा फाइदा हुन्छ, कोसँग सल्लाह लिँदा फाइदा हुन्छ, कोसँग के गर्दा फाइदा हुन्छ, एकजुट हुँदा फाइदा हुन्छ कि, त्यो एकदम सोचेर गर्नुपर्छ काम।
1: हजुर,
0: एकजुट नभइकन त कुनै काम हुँदैन,
1: सबैले मेहनत गर्नु पर्यो,
0: सबैले
1: मिलेर गर्यो भने,
0: त्यो एकदम सजिलो तरिकाले जान्छ।
1: हजुर, अबको 5 वर्षमा आफ्नो के यो व्यवसायलाई कस्तो रूपमा हेर्न हजुरले सपना साँच्नु भएको छ त?
0: अनि यो अब 5 वर्षभित्रमा चाहिँ म अलिक बेसी नि गाई अलिक थपेर 50-60 लिटर 100 लिटरसम्म दुध उत्पादन गर्ने, त्यो अहिले 10 वर्ष भयो।
1: हजुर हजुर,
0: 10 वर्षमा मैले पहिला दुध जुन लान्थे म 1 केजी दुध लगेको हो मैले।
1: ए हजुर हजुर,
0: डायरी जब खोल्यो
1: 1 केजी
0: दुध लान्थे,
1: त्यहाँबाट सुरु गर्नुभयो।
0: यस्तै चलेर गए पनि 30 लिटरसम्म पनि पुर्याएँ मैले।
1: हजुर,
0: अब कोही बेला 3 माउ 4 माउ एकैचोटि हुन्छ, कोही बेला अब कुनै थाक्दै जान्छ, त्यो टाइम अलिक कम्ती हुन्छ।
1: हजुर,
0: अब त्यसरी गर्दै लाँदाखेरि अब 8-10 माउ गाई पालो भने त त्यति दुध त एकदम सजिलै निकाल्न सकिन्छ हामीले।
1: हजुर, अहिले चाहिँ तपाईँको कति लाँदै हुनुहुन्छ त?
0: अहिले 15-20 लिटर लाँदैछ,
1: 15-20 लिटर लाँदै हुनुहुन्छ,
0: 15-18-20 त्यस्तै
1: जाँदैछ।
0: अब कन्टिन्यू दिनै पछि एउटै रेटमा दुध पनि हुन सक्दैन,
1: कोही बेला घाँसहरू नमिल्न खोले, दानाहरू नमिल्न सक्छ, त्यसले गर्दा
0: कोही बेला गाउँमा पूजा हुन्छ,
1: त्यहाँ
0: पनि दिनै पर्छ।
1: अब छोराछोरी छन्,
0: छोराछोरीलाई
1: अब कहाँ कहाँ हुनुहुन्छ, के हुनुहुन्छ, उहाँहरूलाई पनि त
0: पठाउनै
1: पर्छ है। त्यसै भन्नुहोस् न, अब हामी छोराछोरीको कुरा गरिहालौँ, अब खेतीपातीकै कमाईबाट परिवार पाल्नुहुन्छ हजुरले, छोराछोरी पढाउन र राम्रो जीवन जिउनका लागि मजाले पुग्छ त्यसो भए तपाईँलाई।

0: मलाई पुग्दैछ अहिलेसम्म।
1: नानीहरू कहाँ कहाँ पढ्दैछन्, कतिजना छन् त यो पनि अलिकति बताइदिनुहोस् न।
0: नानीहरू अब तिनजना हो,
1: तिनजना हुन् हजुर।
0: तिनजनामा एउटा त इन्जिनियर बनाएको छु, त्यही गाईबाटै हो।
1: गाई खेतीपाती गरे बनाउनु,
0: खेतीपातीबाटै हो, मेरो नोकरीहरू छैन,
1: छैन।
0: गाई पालेरै डायरी पालेरै एउटा इन्जिनियर काम गर्दैछ, कम्प्युटर इन्जिनियरिङ गरेको,
1: कम्प्युटर इन्जिनियर गरेको।
0: एउटा स्कुलमा टिचर छ, प्राइभेट स्कुलमा गर्दैछ
1: हजुर।
0: अनि त्यहाँदेखि एउटी अब यहाँ कलेज पढ्दैछ, भसिएरो यो चलिरहेको छ, गर्दैछन्। कुनै मागेर ल्याउनु पर्छ,
1: मागेर ल्याउनु परेन। अब त्यही तपाईँले दुःख गरेको खेतीपातीबाटै, अब डायरीबाटै तपाईँले त्यति फाइदा भएर नानीहरूलाई त्यत्रो ठुल्ठुलो पढाउन सक्नुभयो नि त। ए हजुर हजुर, एकदमै राम्रो। अब कृषि व्यवसाय बाहेक अन्य अरू काम पनि गर्नुहुन्छ तपाईँले?
0: अब हामी कृषकलाई
1: हजुर
0: चाहिँ एकदमै कन्टिन्यू काम भइदिएदेखिलाई आफ्नो माइन्ड फ्री हुन्छ। अब जुन बसियो भने त्यो बस्दाखेरि
1: धेरै
0: सोचाइहरू आउँछ, के आउँछ भनेर म खाली चाहिँ बस्न म खोज्दिनँ।
1: हर समय अब कृषि, अब त्यो खेतीपाती मात्रै काम हुँदैन,
0: खेतीपातीको काम हुँदैन।
1: त्यो टाइममा चाहिँ अरू के,
0: यो प्लास्टर गर्ने ओर्ने, घर सर बनाउने,
1: घर बनाउने,
0: जिम्मा लिएर गर्दैन भन्ने, त्यो जिम्मा लिएर मान्छे लगाएर त्यो पनि काम
1: गर्नु,
0: म टाइम पासको लागि त्यो पनि गर्छु। त्यो गाई वस्तुबाट बाँचेको
1: उपयोग गर्नुहुन्छ तपाईँले, एकदमै राम्रो। गाउँ बस्तीमा बस्नु त्यसै मजा आउँछ,
0: त्यसै मजा आउँछ,
1: काम गर्नु मजा। अब आज आकाशवाणी गान्तोक सुन्ने तमाम किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
0: यो चाहिँ अब हाम्रो सिक्किमभरि कृषक दाजुभाइ जतिजना छन्
1: हजुर,
0: उहाँहरूले एउटा ठुलो इज्जत पाउनुपर्छ
1: हजुर।
0: किनभने कसैले कृषक रहेछ यस्तो खालको भनेर कसैले नभनोस्,
1: नभनोस्।
0: एकदमै ठुलो इज्जत पाउनुपर्छ उहाँहरूले पनि
1: हजुर।
0: किनभने कृषक छैन भने कुनै धान खेतीबाट जहाँ जहाँ
1: खानुपर्ने
0: बजारतिर जानेहरू, जहाँबाट जहीँबाट आए पनि, जसले पनि कृषकले नै गर्छ, उँधोबाट आए पनि कृषकले गर्छ, यहाँबाट फलाए पनि कृषकले नै गर्छ। र कृषकहरूलाई एउटा इज्जत पाउनुपर्छ
1: र
0: रेस्पेक्ट हुनु पर्यो। र सबै कृषकहरूले यसरी नै युवाहरूले नडुलेर त्यो डुल्ने टाइमलाई चाहिँ खेतीमा लगाएर या गाई पालेर उत्पादन गर्दाखेरि साह्रै राम्रो हुन्छ।
1: हवस् त ठाकुरजी, असारको धमाधम मानु खाएर मुरी उब्जाउने समयमा यति टाढोबाट आएर हामीलाई यति धेरै जानकारी दिनुभयो, तपाईँलाई धेरै धन्यवाद छ।
0: म पनि आकाशवाणी गान्तोकलाई धेरै धेरै धन्यवाद दिन्छु, मलाई बोलाएर यति कुरा जानकारी सबैलाई सुनाउन पाउँदाखेरि मलाई पनि धेरै धेरै यो धन्यवाद दिन चाहन्छु आकाशवाणी गान्तोकलाई।
1: हस्त श्रोता, यिनै कुराकानीका साथ आजको ग्रामीण कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्ते।

श्रोता, यो सुन्नुहोस् रोजगार सम्बन्धी सूचना। प्रेस सूचना ब्यूरो पीआईबी गान्तोकले नेपाली भाषाको लागि अस्थायी सहायक सम्पादक, जुनियर अनुवादक, अनलाइन अनुवादक, स्टेनोग्राफर तथा टाइपिस्ट पदमा समावेशीकरणको लागि आवेदन आह्वान गरेको छ। इच्छुक तथा योग्य उम्मेद्वारहरूले आवेदन फारम तथा विस्तृत जानकारी tinyurl.com/4bfe45xkbाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदन बुझाउने ठेगाना सहायक निर्देशक प्रेस सूचना ब्यूरो पीआईबी गान्तोक ब्लक डी ग्राउन्ड फ्लोर आकाशवाणी क्वार्टर कम्प्लेक्स आरिथाङ गान्तोक सिक्किम। आवेदन दिने अन्तिम समय सूचना प्रकाशित भएको मितिले 15 दिन भित्रसम्म बुझाउन पर्नेछ। सूचना पूरा भयो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजङ्घा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता, समय यस बेला सूर्यको घडी अनुसार साँझको 6:40 हुन लागिरहेको छ र अब केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भुटिया भाषामा। केही क्षण प्रतीक्षा साँच्नुहोला।

0: कैलाश मानसरोवर यात्रामा जाने तीर्थयात्रीहरूको पहिलो समूहले आज नथुला हुँदै चीन प्रवेश गर्यो र आफ्नो अगाडिको यात्राको थालनी गर्यो। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सिक्किम सरकारका पर्यटन मन्त्री छिरिङ थेन्डुप भुटियाको उपस्थितिमा पहिलो समूहलाई झण्डा देखाएर प्रस्थान गराउनुभयो। वहाँले भन्नुभयो,
1: हम सबका सौभाग्य है कि आज बाबा विश्वनाथ मानसरोवर की यात्रा के लिए दूसरे साल का पहला जत्था हमें रवाना करने का मौका मिला है। इन सबको बाबा की मेहरबानी रहे, स्वस्थ रहे, प्रसन्न रहे। और जिस प्रकार से पिछले 4-5 दिनों से सिक्किम के लोग जो इन्होंने आतिथ्य किया है, सबने बड़ा प्रशंसा व्यक्त की है और मैं इन यात्राओं के लिए और सभी यात्रियों के लिए मेरी ओर से बहुत शुभकामनाएं देते हूँ।
0: पहिलो समूहमा दुई सम्पर्क अधिकारी र एक मेडिकल अधिकृत सहित 41 यात्रीहरू छन्। टोलीको कुल संख्या 47 पुगेको छ। कार्यतालिका अनुसार यात्रीहरू आज ग्याङ्जे पुग्ने अपेक्षा गरिएको छ भने मानसरोवर परिक्रमा 27 जूनमा हुने तय भएको छ। पहिलो समूह 1 जुलाईका दिन गान्तोक फर्कने कार्यक्रम छ। सिक्किम सरकारको आयुष विभाग भोलि गान्तोकको रिच पार्कमा रहेको स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा स्वस्थ आयुका लागि योग भन्ने विषयवस्तुमा अन्तर्राष्ट्रिय योग दिवस समारोहमा सामेल हुन तम तयार छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले यस कार्यक्रममा उपस्थिति जनाउनुहुनेछ। अपरेशन सद्भावनाको तत्वावधानमा भारतीय सेनाले उत्तरी सिक्किमको तल्लो जोंगुमा रहेको तारियाङ प्राथमिक विद्यालयमा नेताजी सुभाष चन्द्र छात्रावासको स्तरोन्नति पूरा गरेको छ। 1976 स्थापित तारियाङ प्राथमिक विद्यालयले यस क्षेत्रका दुर्गम लेप्चा गाउँका बालबालिकाहरूलाई पढ़ाउँछ। कठिन भूभाग, कड़ा मौसम अवस्था, कमजोर सम्पर्क र सीमित पूर्वाधारका कारण विद्यार्थीहरूले लामो समयदेखि चुनौतीहरूको सामना गर्दै आएका थिए। लगभग 35 विद्यार्थीहरूलाई बस्न दिने यो छात्रावास पहिले अपर्याप्त सुविधाहरूसहित सञ्चालनमा थियो। स्तरोन्नतिमा सुधारिएका सरसफाई सुविधाहरू, स्वच्छ भान्सा, भोजन क्षेत्र, उचित विद्युतीकरण, आधुनिक फर्निचर, डिजिटल सिकाई सहायक सामग्री, खेलकुद पूर्वाधार, मनोरञ्जन सुविधाहरू र विद्यालयको सिमानामा सुरक्षा बार लगाउन समावेश छ। मतदाता नामावलीको चलिरहेको विशेष गहन संशोधन एसआईआर 2026मा जनसहभागिता बढ़ाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय पाकिमले आज जिल्लाभर समर्पित एसआईआर जनजागरूकता वाहन शुरू गरेको छ। आउटरीच कार्यक्रमको एक भागको रूपमा जागरूकता वाहनले निर्वाचन क्षेत्र र सार्वजनिक स्थलहरूमा यात्रा गरिरहेको छ। एसआईआर 2026को उद्देश्यहरूबारे जानकारी फैलाइरहेको छ र योग्य मतदाताहरूलाई चलिरहेको घर घर गणना अभियान अन्तर्गत डिजिटलाइजेशनका लागि आफ्नो पूरा गणना फर्महरू पेश गरेर बुथ स्तर अधिकारीहरूसँग सहयोग गर्न आग्रह गरिरहेको छ। सिक्किम सरकारको हस्तकला तथा ह्याण्डलूम निर्देशनालय गान्तोकले गेजिङ जिल्लाको बर्फोकस्थित पोशाक उत्पादन एकाईमा रेजिङ एण्ड एक्सिलरेटिङ एमएसएमई पर्फर्मेन्स र्याम्प योजना अन्तर्गत काट्ने र सिलाई गर्ने सम्बन्धी सीप उन्नतीकरण तालिम कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्यो। समापन कार्यक्रममा हस्तकला तथा ह्याण्डलूम निर्देशनालय गान्तोकका निर्देशक छिरिङ तोपके भुटिया प्रमुख अतिथिको रूपमा उपस्थित थिए। तालिम कार्यक्रमले पहिलो र दोस्रो ब्याचका 60 जना सहभागीहरूलाई लाभान्वित गर्यो, जसले काट्ने, सिलाई गर्ने र पोशाक निर्माणमा व्यवहारिक तालिम प्राप्त गरेका थिए। महिला बाल बालिका ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग नाम्ची जिल्लाले राष्ट्रिय पहल पोषण भी पढ़ाई भी अन्तर्गत 5 दिने कार्यक्रम आयोजना गरेको थियो, जुन आज सम्पन्न भयो। यस अवधिमा आधिकारिक टोलीले सबै 144 सहभागी आँगनवाड़ी कार्यकर्ताहरूलाई खेलमा आधारित प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा विधिहरू, शिशु विकासको निगरानी र प्रारम्भिक बाल्यकाल पोषण ट्र्याकिङ सहित विभिन्न महत्वपूर्ण विषयहरूमा सक्रिय रूपमा प्रशिक्षण दिएको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: अरे नुम्बोङ सुत गोङतो गोमो ल्याङजुङसा सोतुन सेनोङ ओ डेङ्कारोङ मिटलङ।

0: दिनुभएको छ। भारतको निर्वाचन आयोगले शुरू गरेको एसआईआर प्रक्रिया सिक्किमका अन्य जिल्लाहरूसँगै सोरेङ जिल्लामा पनि गत 30 मईदेखि चलिरहेको छ। जिल्लाभरिका मतदाताहरूलाई एसआईआर प्रक्रियामा भाग लिन जिल्लापाल धीरज सुवेदीले आह्वान गर्नुभएको छ। अहिले बीएलओहरूले घर घरमा गएर इन्युमिरेशन फर्म मतदाताहरूलाई बाँडिरहेका छन् र आगामी 28 जूनसम्म यो प्रक्रिया सकिनुपर्ने जानकारी श्री सुवेदीले गराउनु भएको छ।
1: 30 मई 2026 एसआईआर को प्रक्रिया सिक्किम का अरू जिला जस्ते सोरेंग जिला में शुरू हो इस प्रक्रिया अंतर्गत हमारे बीएलओ हाउस टू हाउस भिजिट करें इन्यूमरेशन फर्म डिस्ट्रीब्यूशन करते लगभग लगभग हम पूरा भईस अब इसको अगाड़ी आउद 28/6/2026 यह प्रक्रिया सकू पर्ने अब आने दिन में फर्म बाढ़ी सकते फर्म फेरी फिलअप कर मतदाता
0: सोरेङको बीएसी स्थित रर्बन कम्प्लेक्समा गत 10 जूनदेखि कृत्रिम बुद्धिमत्ता अर्थात एआई सिक्किमको डिजिटल भविष्य विषयलाई लिएर दुई दिवसीय तालिम सम्पन्न भयो, जसको उद्देश्य सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा मुख्य सचिवका स्टाफ अफिसर सन्नी खरेल, विभिन्न विभागका सरकारी अधिकारी, सरोकारवाला साथै विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै श्री सुवेदीले शासन प्रणाली परिणाममुखी बन्दै गएको र सेवा प्रवाह तथा निर्णय प्रक्रियामा प्रविधि र नवप्रवर्तनको भूमिका बढ्दै गएको बताउनु भएको छ। यस तालिमले सहभागीहरूलाई एआई को व्यावहारिक प्रयोगबारे उपयोगी ज्ञान प्रदान गर्नेछ भन्ने विश्वास जिल्लापालले व्यक्त गर्नुभयो। मुख्य प्रस्तुति दिँदै श्री खरेलले आधुनिक युगमा एआई को बढ़दो महत्व र यसको प्रयोगबारे प्रकाश पार्नुभयो। गत 8 जूनका दिन जिल्ला प्रशासनिक केन्द्र सोरेङको भिडियो सम्मेलन कक्षमा जिल्ला स्तरीय नार्कोटिक समन्वय समिति एनसीओआरडी को मासिक बैठक सम्पन्न भयो, जसको अध्यक्षता जिल्लापाल तथा एनसीओआरडी का अध्यक्ष धीरज सुवेदीले

0: रिक्स लियांगपोंग यम खथुबु निमो ड्रग अब्यूज पेयुक का छोदा बुसोंगरेम रिहेबिलिटेशन लियांगथो का क्लोंगथुबु उन लियांगदी पबर का सिंगवांबु मुकफिंग पोंगसा कुंकुपोंगरेम अकलेल थुबु यमको निबुंगथुमो उलुमदो रामम चेकपोस्ट एनटीपीसी बुदांग उन नया बाजार आकारसोम लियांगपोंग का यमदेम शोंगतन का लुंगबो थुबु यमको थुपथुबु निबुंगमो सुलोन अबिदो छोंगबुंगमो
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। यसका साथै एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज अनि न्यूज अनि आईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यस बेला स्टोरीको घडी अनुसार 7:05 भइसकेको छ र अब समय भएको छ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीतको। सर्वप्रथम यहाँहरू सबैलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन जनाउँदछु। प्रिय श्रोता, साँझको मौनतालाई यदि कुनै कुराले सबैभन्दा ठूलो सबैभन्दा सुन्दर बनाउँछ भने त्यो हो एउटा मिठो गीत। त आउनुहोस् आजको यो रमाइलो सांगीतिक यात्राको शुरूआत गरौं। हामीलाई पहिलो अनुरोध पत्र प्राप्त भएको छ माया प्रधान अनि शुभम प्रधानले रम्फू पूर्व सिक्किमबाट। उहाँहरूले गायक नारायण गोपालको आवाजमा यो गीत सुन्न चाहनु भएको छ। त आउनुहोस् श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको पहिलो प्रस्तुति।

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो गायक कलाकार याङ्की याल्मोको आवाजमा, जसलाई अनुरोध गर्नुभएको थियो नवीन गुरुङ विपिन छेत्री 11 माइल कालिम्पोङबाट। श्रोता, हेर्दा हेर्दै कार्यक्रमको हामी अन्तिम चरणमा आइपुगेका छौं। श्रोता, विदा लिन अघि प्रस्तुत गर्दैछौ आजको हाम्रो यो अन्तिम गीत गायक कलाकार प्रशान्त एजेकल राईको आवाजमा। यो अनुरोध पठाउनु भएको छ तादुङ गान्तोक निवासी श्याम प्रधानले। उहाँले यो गीत आफ्नो सम्पूर्ण परिवार तथा प्रियजनहरूलाई समर्पण गर्नुभएको छ। त आउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको अन्तिम प्रस्तुति।

0: हर्षश्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम नेपाली अनुरोध संगीत आजलाई यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। केही क्षण प्रतीक्षा, साँच्नुहोला।
1: यो आकाशवाणी हो। समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। शुरू गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूद्वारा ओडिसामा 47,600 करोड़ भन्दा बढ़ीका विकास आयोजनाहरूको शिलान्यास। पहाड़पुर गाउँलाई सूर्यग्रामका रूपमा विकास गरिने घोषणा। केन्द्रीय गृहमन्त्री अमित शाहद्वारा कोल्हापुरमा 1,445 करोड़ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास गुरु योजनाको उद्घाटन। भारत सरकारद्वारा मानव स्वास्थ्यमा जोखिम बढ़ाउने 16 प्रकारका मिश्रित औषधिहरूको उत्पादन र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध। भोलि हुने नीट यूजी पुनर्परीक्षाको पूर्व तयारी। देशभर भव्य मकड्रिल सम्पन्न। अनि भोलि 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै मुख्य समारोह कोलकाताको रेड रोडमा हुने। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको रायरंगपुर स्थित दाण्डबोसमा आयोजित एक भव्य सार्वजनिक समारोहमा भाग लिनुभएको छ। राज्य सरकारले 2 वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित यस विशेष अवसरमा ओडिसाका जनताका लागि 47,600 करोड़ रूपियाँ भन्दा बढ़ी लागतका विभिन्न विकास आयोजनाहरूको लोकार्पण र शिलान्यास गरिएको छ। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले ओडिसाकी एक सुपुत्रीले देशको सर्वोच्च संवैधानिक पद प्राप्त गरी राष्ट्रको मार्गदर्शन गरिरहनु सम्पूर्ण राज्यका जनताका लागि अत्यन्तै गौरवको विषय भएको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रपति मुर्मूले मयूरभञ्जलाई मात्र गौरवान्वित नगरी देशभरि ओडिसाको पहिचानलाई समेत मजबूत बनाएको बताउनुभयो। प्रधानमन्त्री मोदीले राष्ट्रपति मुर्मूको पैतृक गाउँ पहाड़पुरको भ्रमण गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा भएको बताउँदै उक्त गाउँलाई नवीकरणीय ऊर्जामा आधारित पूर्वाधार र आधुनिक सार्वजनिक सुविधाहरूसहित सूर्यग्रामका रूपमा विकास गरिने घोषणा गर्नुभयो। प्रधानमन्त्रीले पूर्वी भारतको तीव्र विकासका लागि केन्द्र सरकारको पूर्वीय दृष्टिकोणलाई पनि पुनः दोहोर्याउनुभयो। यसका साथै उहाँले सुभद्रा योजना, आयुष्मान भारत र पीएम जनमान जस्ता केन्द्र सरकारका जनकल्याणकारी योजनाहरूका कारण आदिवासी समुदाय दशकौंको अभावबाट मुक्त भई देश विकासको सक्रिय साझेदार बनेको उल्लेख गर्दै आदिवासी बहुल क्षेत्रमा शैक्षिक अवसर विस्तारका लागि मयूरभञ्ज जिल्लामा अर्को एउटा जवाहर नवोदय विद्यालय स्थापना गरिने प्रतिबद्धता समेत गर्नुभयो।
2: ओडिसामा आर्थिक गतिविधियां, निवेश और उद्योगों को आकर्षित करने का सामर्थ्य आज नजर आ रहा है। केन्द्र सरकार का विजन है पूर्वी भारत के विकास से भारत का विकास। इसलिए हम पूर्वोदय की नीति पर काम कर रहे हैं। जिस पूर्वी भारत को कांग्रेस के दौर में पिछड़ेपन का पर्याय बना दिया गया था, आज वो प्रगति का प्रवेश द्वार।
1: यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज हुगली जिल्लाको तारकेश्वरमा आयोजित पश्चिम बंग दिवस समारोहमा भाग लिनुभएको छ। यसै अवसरमा उहाँले देशभरिका 9,44,00,000 भन्दा बढ़ी किसानहरूलाई लाभान्वित गर्ने गरी 18,880 करोड़ रूपियाँ बराबरको पीएम किसान योजनाको 23 किस्ता पनि जारी गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि कोलकातामा स्वदेशमै निर्मित भारतीय नौसेनाका 3 आधुनिक जहाजहरू आईएनएस दुनागिरी, आईएनएस संशोधक, आईएनएस अग्रेलाई राष्ट्रको सेवामा समर्पित गर्नुहुने भएको छ। नौसेनाको वारशिप डिजाइन ब्यूरोद्वारा डिजाइन गरिएका र गार्डन रिज सिप बिल्डर्स एण्ड इन्जिनियर्सद्वारा निर्माण गरिएका यी जलसेनाका मंचहरू युद्ध सञ्चालन, हाइड्रोग्राफिक सर्वेक्षण र पनडुब्बी विरोधी सुदृढीकरणका लागि तयार पारिएका हुन्। केन्द्रीय गृहमन्त्री अमित शाहले आज महाराष्ट्रको कोल्हापुरमा 1,445 करोड़ रूपियाँ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभएको छ। यस विशेष समारोहमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस लगायत अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री शाहले ऐतिहासिक शहर करबीरमा अवस्थित अम्बाबाई मन्दिर देशभरिका श्रद्धालुहरूका लागि आस्थाको एउटा ठूलो केन्द्र रहेको बताउनुभयो। उहाँले यस विकास परियोजनाले मन्दिरको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक पहिचानलाई अक्षुण्ण राख्दै यस क्षेत्रलाई एक आधुनिक धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो। यस आयोजनाले भक्तजनहरूका लागि आधुनिक सुविधाहरू थप गर्ने र धार्मिक पर्यटन केन्द्रका रूपमा कोल्हापुरको पहिचानलाई अझ मजबुत बनाउने उहाँको भनाई थियो।
3: मोदी जी प्रधानमन्त्री बने और अयोध्या में भव्य राम मंदिर आज अपनी भगवी ध्वजा के साथ खड़ा हो। काशी विश्वनाथ कॉरिडोर जो औरंगजेब

0: कॉरिडोर बन रहा है और अब अंबाबाई का कॉरिडोर बनाने का काम भी।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारत सरकारले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भन्दै 16 प्रकारका मिश्रित औषधिहरूको उत्पादन बिक्री र वितरणमा तत्कालदेखि लागू हुने गरी पूर्ण प्रतिबन्ध लगाएको छ। एकै ठाउँमा दुई वा सोभन्दा बढ़ी औषधि मिसाएर बनाइने यस्ता फिक्स डोज कम्बिनेशन औषधिहरूमा कुनै चिकित्सकीय औचित्य नदेखिएको र यसले स्वास्थ्यमा उल्टै जोखिम निम्त्याउन सक्ने भन्दै यो कदम चालिएको हो। सर्वोच्च अदालतको निर्देशनपछि गठित विज्ञ टोली र औषधि प्राविधिक सल्लाहकार बोर्डको विस्तृत अध्ययन प्रतिबन्धको मुख्य आधार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले बजारमा सुरक्षित प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित औषधिहरू मात्र उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा एजेन्सीले भोलि सञ्चालन हुन गइरहेको नीट यूजीको पुनर्परीक्षाको पूर्व तयारी स्वरूप आज देशभर एकसाथ मक ड्रिल गरेको छ। आज बिहान 9 बजेदेखि शुरू भएको यो अभ्यास दिनभरि जारी रह्यो। परीक्षालाई सुरक्षित र मर्यादित बनाउनका लागि देशभरका परीक्षा केन्द्रहरूमा 2,50,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू यस अभ्यासमा सहभागी भएका थिए। राष्ट्रिय परीक्षा एजेन्सीका अनुसार यो परीक्षा भारतका 551 शहर र विदेशका 14 शहरहरूमा एकसाथ सञ्चालन हुनेछ, जसमा 22,79,000 भन्दा बढ़ी परीक्षार्थीहरू सहभागी हुनेछन्। परीक्षालाई निष्पक्ष र पारदर्शी बनाउन बहुस्तरीय सुरक्षा प्रणाली लागू गरिएको एजेन्सीले स्पष्ट पारेको छ। भोलि हुने यो पुनर्परीक्षा दिउँसो 2 बजेदेखि साँझ 5:15 बजेसम्म परम्परागत पेन एण्ड पेपर माध्यमबाट सञ्चालन हुने तय भएको छ। भोलि विश्वभर 12 अन्तर्राष्ट्रिय योग दिवस 2026 भव्य रूपमा मनाइँदैछ। यस वर्षको नारा स्वस्थ वृद्धावस्थाका लागि योग अर्थात योगा फर हेल्दी एजिङ तय गरिएको छ, जसले स्वस्थ सक्रिय र मर्यादित जीवनका लागि जीवनभर योग अभ्यास गर्नुको महत्वलाई उजागर गर्दछ। यस वर्षको राष्ट्रिय समारोह पश्चिम बंगालको कोलकाता स्थित रेड रोडमा आयोजना हुनेछ, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरिका हजारौं योग प्रेमीहरूसँगै साझा योग प्रोटोकलको नेतृत्व गर्नुहुनेछ। बिहान 5 बजेदेखि शुरू हुने यस कार्यक्रममा देशभित्र र विदेशबाट लाखौं नागरिकहरू भर्चुअल माध्यमबाट समेत जोड़िनेछन्। भारतको उत्तर प्रदेशमा सन् 2027 राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत घर सूचीकरण तथा आवास जनगणना कार्य 100% रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। यसै वर्षको 22 जून 20 सम्मको निर्धारित समयभित्रै सो कार्य सम्पन्न भएको हो। यस उपलब्धिलाई आगामी राष्ट्रिय जनगणनाको तयारीका लागि राज्यको एउटा ठूलो र महत्वपूर्ण कोषेढुङ्गाका रूपमा हेरिएको छ। यो अभियान उत्तर प्रदेशका सबै प्रशासनिक एकाईहरूमा सञ्चालन गरिएको थियो। कैलास मानसरोवर यात्रा 2026 लागि प्रस्थान गरेका तीर्थयात्रुहरूको पहिलो टोली आज सिक्किमको ऐतिहासिक नाथुला भन्ज्याङ हुँदै चीनतर्फ प्रवेश गरेको छ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले उक्त टोलीलाई झण्डोत्तोलन गरी विदाई गर्नुभएको हो। यस टोलीमा 41 तीर्थयात्रीहरू सामेल छन्। टोलीमा 2 सम्पर्क अधिकृत, 1 चिकित्सक र 4 सहयोगी कर्मचारी गरी कुल सदस्य संख्या 47 रहेको छ। देशभरि बढ़दो महँगी र आर्थिक संकटका कारण हप्तौंदेखि जारी सरकार विरोधी प्रदर्शनका बीच बोलिभियाका राष्ट्रपति रेड्रिगो पाजले देशमा संकटकालको घोषणा गर्नुभएको छ। राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पाजले अवरूद्ध सड़कहरू खोल्न र जनजीवन सामान्य बनाउन यो कदम चालिएको स्पष्ट पार्नुभयो। चेन्नई स्थित एमए चिदम्बरम स्टेडियममा जारी भारत र अफगानिस्तान बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेलमा भारत जीततर्फ अग्रसर बनेको छ। अफगानिस्तानले प्रस्तुत गरेको 219 रनको लक्ष्य पछ्याउने क्रममा भारतले उत्कृष्ट शुरूआत गरेको छ। ताजा अवस्था अनुसार भारतले बिना कुनै विकेटको क्षतिमा 19 ओभरमा 139 रन बनाइसकेको छ। 3 खेलको यस श्रृंखलामा भारतले यसअघि नै जितिसकेको छ। आसन्न एक दिवसीय विश्वकपको तयारीका दृष्टिकोणले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूद्वारा ओडिसामा 47,600 करोड़ भन्दा बढ़ीका विकास आयोजनाहरूको शिलान्यास। केन्द्रीय गृहमन्त्री अमित शाहद्वारा कोल्हापुरमा 1,445 करोड़ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास गुरू योजनाको उद्घाटन। भारत सरकारद्वारा मानव स्वास्थ्यमा जोखिम बढ़ाउने 16 प्रकारका मिश्रित औषधिहरूको उत्पादन र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध। भोलि हुने नीट यूजी पुनर्परीक्षाको पूर्व तयारी। देशभर भव्य मक ड्रिल सम्पन्न। अनि भोलि 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै मुख्य समारोह कोलकाताको रेड रोडमा हुने। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
2: A very good evening and warm welcome to all our listeners. I'm your host Subhani and you are listening to a Western music program from Akashvani Gangtok. You can also tune in to FM Kanchenjunga at 103 MHz or News and Air mobile app. Dear listeners, today on the eve of World Yoga Day, I'm here to talk about yoga for good health. So, stay with us for the next few moments as we celebrate the spirit of World Yoga Day together. Well, let's begin today's program with our first song.

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला स्टुडियोको घडी अनुसार 8:05 भइसकेको छ र अब समय भएको छ कार्यक्रम गीत गजलको, जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार जसवन्त सिंहको आवाजमा सजिएका केही गजलहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा आज हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो गजल। त आउनु श्रोता, मनोरञ्जन उठाउ यस गजलबाट।

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताले अहिले सुनिरहनु भएको छ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार जसवन्त सिंहको आवाजमा सजिएका केही गजलहरू।

श्रोताले अहिले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार जसवन्त सिंहको आवाजमा सजिएका केही गजलहरू।

0: हवस् त श्रोता, प्रस्तुत गजलको साथै कार्यक्रम गीत गजलको निर्धारित समय यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: सँग यौन सम्पर्क नराख्नुहोस्।
1: याद राख्नुहोस्, सधैँ कन्डमको प्रयोग गर्नुहोस्।
0: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत गर्दैछौ शास्त्रीय संगीतको कार्यक्रम सुरसंसार अन्तर्गत पण्डित सियाराम तिवारीद्वारा ठुम्री गायन।

श्रोताहरूले दिनजल सुनिरहनु भएको थियो शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत पण्डित सियाराम तिवारीद्वारा ठुम्री गायन। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला सूर्यको घडी अनुसार 8:45 हुन लागिरहेको छ। र केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। केही क्षण प्रतीक्षा साँच्नुहोला।

मिडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्ट्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। श्रोता समय यस बेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ र बोलेर उपस्थित भएका छौ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेका छौं कार्यक्रमको पहिलो प्रस्तुति गायक कलाकार श्रेया घोषाल अनि एमजी श्रीकुमारको युगलावाजमा फिल्म भूलभुलैयाबाट। त आउनु श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको पहिलो प्रस्तुति।

प्रिय श्रोता, कार्यक्रम हिन्दी फिल्म संगीतलाई अघि बढाउने क्रममा सुनाउन गइरहेका छौं यो अघिल्लो गीत। फिल्म बजारबाट गायक कलाकार राहत फतेह अली खाँ अनि प्रतिभा सिंहको युगल आवाजमा।

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताले अहिले सुनिरहनु भएको छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही हिन्दी फिल्मका गीतहरू। त आउनु श्रोता, कार्यक्रमलाई अघि बढ़ाउने क्रममा सुनौ यो अघिल्लो गीत गायक कलाकार सलीम मर्चेन्टको आवाजमा फिल्म कुर्बानबाट।

कार्यक्रम हिन्दी फिल्म संगीत सुनेर बस्नु नै सम्पूर्ण श्रोताहरूमाझ सुनाउन गइरहेका छौं। आजको हाम्रो यो अन्तिम गीत गायक कलाकार सोनू निगमको आवाजमा फिल्म कल होना हो बाट। त आउनुहोस् श्रोता, स्वीकार्नुहोस् आजको यो अन्तिम प्रस्तुति।

हजुर श्रोता, प्रस्तुत गीतको साथै कार्यक्रम हिन्दी फिल्म संगीत आजलाई यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय बेला स्टुडियोको घडी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथ आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।